0: गरिरहेका बेला जेन्जी आन्दोलन भयो, त्यसले उनको सत्ता ढाल्यो। छ महिनापछि भएको प्रतिनिधि सभा निर्वाचनमा ओली आफू मात्र पराजित भएनन्, उनको पार्टी निकै खुम्चियो। एमालेलाई त अहिले पनि उनले नै नेतृत्व गरिरहेका छन्, तर नेतृत्व पुनर्गठनको लागि दबाव बढ्दै गएको छ।
1: नेपालमा लागू औषध दुर्व्यसन भयावह सामाजिक समस्याका रूपमा विस्तार हुँदै गएको देखिएको छ। किशोर र युवा पुस्ता यसको सबैभन्दा ठूलो शिकार बन्दै जाँदा परिवार विखण्डन, अपराध वृद्धि र सामाजिक असुरक्षा बढ़न थालेको छ। एकातिर कुलतमा फस्ने युवाको संख्या बढ़िरहेको छ भने अर्कोतर्फ प्रहरीले नियन्त्रण अभियान तीव्र बनाएको छ। पछिल्ला चार दिनमा मात्र देशभरबाट 76 जना लागू औषध कारोबारी र भरिया पक्राउ परेका छन्। केही वर्ष अघि शहर केन्द्रित हुने गरेको सेवन ओसार प्रसार कारोबार विस्तारै गाउँमा समेत फैलिन थालेको देखिएको छ। यसले दुर्गम जिल्लाका परिवारले पीड़ा भोग्नु परिरहेको छ। काठमाडौँकी एक आमाका अनुसार उहाँका 20 वर्षीय छोरा विगत 5 वर्षदेखि लागू औषध कुलतमा छन्। सुधार केन्द्र, उपचार र पारिवारिक प्रयासका बावजूद अवस्था सुधारिन सकेको छैन। दुर्व्यसन बढ्दै जाँदा उनी चोरी, छैझगडा र अपराधिक गतिविधिमा संलग्न हुन थालेका छन्। त्यस्तै दाङकी अर्की महिलाले पनि किशोर अवस्थामै कुलतमा फँसेका छोराको कारण परिवारले सामाजिक अपमान, आर्थिक भार र मानसिक तनाव झेल्नु परेको बताउनुभयो। लागू औषधकै कारण उहाँको परिवार विखण्डित भएको छ। कुलत बढ्दै जाँदा श्रीमतीसँग सम्बन्ध टुट्नुका साथै वृद्ध आमामाथि हिंसात्मक व्यवहार बढेकाले परिवारले ती युवकलाई सुधार केन्द्रमा राखेर उपचार शुरू गरेका छन्। दुर्व्यसनीको पुनर्स्थापनामा सक्रिय नार्कोनन नेपालका प्रमुख वसन्त कुवरले लागू औषध कुलतमा 15 देखि 25 वर्ष उमेर समूह सबैभन्दा बढी जोखिममा परेको बताउनुभयो। उहाँले नेपालमा 10 देखि 11 लाखसम्म लागू औषध प्रयोगकर्ता हुन सक्ने अनुमान गर्दै विद्यालय तहबाटै सचेतना अभिवृद्धि गर्नुपर्ने र समाजका हरेक वर्ग परिवार पूर्व सचेत हुनुपर्ने अवस्था रहेको समेत सुझाउनुभयो। लागू औषध नियन्त्रण ब्यूरोको तथ्याङ्कले पनि अवस्था गम्भीर बन्दै गएको देखाएको छ। पछिल्ला वर्षहरूमा लागू औषध कारोबार, ओसार पसार र प्रयोगमा उल्लेख्य वृद्धि भएको छ।
0: रुग्ण ठेक्का खारेज गर्ने सरकारी निर्णय विरूद्ध निर्माण व्यवसायी अभियान दैनिक खबर लेख्छ। पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक निकायबाट अवरोध नपुगे पनि पर्याप्त प्रगति नगरेका आयोजनाको ठेक्का रद्द गर्न सड़क विभागलाई निर्देशन दिएपछि निर्माण व्यवसायी त्यसको विरोधमा उत्रिएका छन्। मन्त्रालयले जेठ 28 गते सार्वजनिक निकायबाट कुनै बाधा अवरोध नभएका तर शुरू ठेक्का अवधिको 50% भन्दा बढी म्याद थप भएका, समग्र प्रगति 90% भन्दा कम भएका तथा विगत 1 महिनाभन्दा बढी अवधिदेखि निर्माण स्थलमा निर्माण व्यवसायको उपस्थिति नरहेका ठेक्काहरू रद्द गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपालले एक असार अर्थात 15 जुनदेखि बंगलादेशलाई 40 मेगावाट मात्रै बिजुली बिक्री गर्ने भएको छ। भारतले स्वीकृति नदिँदा बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात नहुने भएको हो। भारतको केन्द्रीय विद्युत प्राधिकरणको स्वीकृति नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको निर्णय र संशोधित वा नयाँ त्रिपक्षीय सम्झौता गर्नुपर्ने ऊर्जा अधिकारीहरूले बताएका छन्। प्रसारण लाइनको क्षमता नभएको भन्दै सीएलले स्वीकृति दिएको छैन भने अन्य प्रक्रिया पनि पूरा हुन सकेको छैन।
2: सरकारले शुरू गरेका नीतिगत सुधारले चालू आर्थिक वर्ष 2082-83 आर्थिक गतिविधि बढ्ने नेपाल राष्ट्र ब्याङ्कले प्रक्षेपण गरेको छ। ब्याङ्कले सार्वजनिक गरेको चालू वर्षको अर्धवार्षिक प्रतिवेदनले नेपालको अर्थतन्त्र क्रमशः सुधारोन्मुख रहेको संकेत गरेको हो।
1: पुराना मितिका 29 लाख सवारी चालक अनुमति पत्र लाइसेन्स मध्ये 3.5 लाख तत्काललाई नछापिने भएको छ। एक वर्षभन्दा कम समय अवधि भएका कारण ती लाइसेन्स नछापिने भएका हुन्। तर तत्काल चाहिएको अवस्थामा निवेदनका आधारमा छापेर उपलब्ध गराइने यातायात व्यवस्था विभागले बताएको छ।
2: नेपालमा राइड सेयरिङ सेवा शुरू भएको करिब 10 वर्षपछि कानून निर्माण थालनी हुँदा त्यसमा भएका कतिपय व्यवस्था व्यवहारिक नभएको सरकारवालाहरूले बताएका छन्। राइड सेयरिङ व्यवसायलाई व्यवस्थित गर्ने उद्देश्यले सरकारले गत वैशाखमा

0: योजनामा बजेट बाँड्दैछन्।
1: बाँकेको जानकी गाउँपालिकाका शिक्षकहरूले सम्भवतः नेपालमै पहिलो पटक शिक्षणमा एआईको प्रयोग सम्बन्धी 16 बुँदे प्रतिबद्धता जारी गरेका छन्। शिक्षण सिकाइमा कृत्रिम बुद्धिमत्ता एआईको सुरक्षित सृजनशील र जिम्मेवार प्रयोग गर्ने प्रतिबद्धता सहित जारी गरिएको प्रतिबद्धता पत्रमा तथ्य प्रमाणीकरणपछि मात्रै एआईबाट प्राप्त सामग्री प्रयोग गर्ने उल्लेख छ। तालिममा गाउँपालिकाभित्रका 45 जना प्रधानाध्यापक शिक्षक तथा शिक्षिकाको सहभागिता रहेको थियो। कार्यक्रममा पत्रकार अध्यापक तथा एआई अध्येता एवं अभ्यासकर्ता जीवन भण्डारीले पाठ योजना निर्माण, प्रस्तुतिकरण, प्रश्नपत्र तयारी, विद्यार्थी मूल्याङ्कन, अध्ययन सामग्री विकास लगायतका कार्यमा उपयोगी 10 भन्दा बढी एआई टुल्सको प्रयोगात्मक अभ्यास गराउनु भएको थियो।
0: बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि शिक्षा, स्वास्थ्य, सिप विकास र रोजगारीलाई केन्द्रमा राखेर तयार गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। नगर प्रमुख खेलराज पाण्डेले शुक्रबार साँझ नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम शनिबार बसेको दोस्रो बैठकबाट सर्वसम्मत रूपमा अनुमोदन गरिएको हो।
1: अब शेयर बजार शुक्रबार पनि नेप्से घटेर बन्द भएको छ। अघिल्लो दिन भन्दा 4 अंक घटेर नेप्से 2724.03 बिन्दुमा बन्द भएको हो। यो दिन बजार 2731 बिन्दुदेखि खुल्ला भएको थियो। अधिकतम 2733.31 बिन्दुसम्म पुगेको नेप्से 2717.69 बिन्दुसम्म झरेको थियो।
2: अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरान शान्ति सम्झौता गर्न सहमत भएका छन्। इरान युद्ध अन्त्यका लागि मध्यस्थकर्ता भूमिका निर्वाह गरिरहेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै देश शान्ति सम्झौता गर्न सहमत भएको र 24 घण्टाभित्र हस्ताक्षर भइसक्ने बताएका हुन्। पाकिस्तानले लामो समयदेखि दुई पक्षलाई वार्तामा ल्याउन प्रयास गरिरहेको थियो। सामाजिक सञ्जाल एक्समा शनिबार पोस्ट गर्दै शरीफले सम्झौतामा इलेक्ट्रोनिक हस्ताक्षर गर्ने तयारी भइरहेको बताए।
0: अब खेल खबर। विश्वकप 2026 अन्तर्गत समसीको बहुप्रतीक्षित खेलमा ब्राजिल र मोरक्कोले पहिलो हाफसम्म 1-1 गोलको बराबरी खेलेका छन्। अहिले जारी खेलमा दुवै टोलीले आक्रामक फुटबल प्रदर्शन गरिरहेका छन्। 24 वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ मैदान उत्रिएको ब्राजिल खेलको 21 मिनटमै स्तब्ध बनेको थियो। अफ्रिकी पावर हाउस मोरक्कोका मिडफिल्डर इस्माइल साइब्रीले उत्कृष्ट गोल गर्दै टोलीलाई 1-0 अग्रता दिलाएका थिए भने त्यस्तै इन्जुरी समयमा नाटकीय गोलसँगै कतारले स्विजरल्याण्डसँग खेल बराबरी खेलेको छ। फिफा विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदैछन्। भोलि बिहान 1:15 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरक्को, 7:15 हाइटी र स्कटल्याण्ड तथा बिहान 10:15 अस्ट्रेलिया र टर्कीले खेल्दैछन्। त्यस्तै आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग 1-1 गोलको बराबरी खेलेको छ।
1: अब विचार विश्लेषण। बेलायतको सुर्ती सम्बन्धी नयाँ कानून हुन सक्छ नेपालका लागि मार्गदर्शन शीर्षकमा राजुमान सिंहको विचार अभियान दैनिकमा छापिएको छ। सुर्तीजन्य पदार्थको नियन्त्रण केवल स्वास्थ्यको प्रश्न होइन, यो आर्थिक विवेक, वातावरणीय सुरक्षा, युवा पुस्ताको उज्यालो भविष्य र राष्ट्रको समग्र समृद्धिसँग जोडिएको एउटा राष्ट्रिय दायित्व हो। आज लिइने दूरदर्शी निर्णयले नै भोलिको स्वस्थ, स्वच्छ, उत्पादनशील र समृद्ध नेपाल निर्माण गर्नेछन्। नेपालमा प्रत्येक वर्ष अनुमानित 27,000 भन्दा बढी मानिसहरू सुर्तीजन्य पदार्थसँग सम्बद्ध रोगहरूका कारण मृत्युवरण गर्छन्। बेलायतमा 1 जनवरी 2009 त्यसपछि जन्मिएका व्यक्तिहरूले जीवनभर कानूनी रूपमा सुर्तीजन्य पदार्थ खरिद गर्न पाउने छैनन्। नेपालमा 18 वर्ष मुनिका व्यक्तिलाई सुर्तीजन्य पदार्थ बिक्री गर्न कानून त निषेध छ, तर व्यवहारमा यो नियमको पालना अत्यन्त कमजोर छ।

0: सरकार ठूलो कि नागरिक शीर्षकमा केशव दाहालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। लोकतान्त्रिक व्यवस्थामा शक्तिशाली सरकार भन्नु फगत मिथ्या विषय हो, किनभने शक्ति सरकारसँग हुँदैन, बरु नागरिकसँग हुन्छ। हामी शक्तिशाली सरकारको मनोविज्ञानमा नफसौँ र खोजौँ उत्तरदायी सरकार, संविधान, कानून, नागरिक अभिमत र इच्छाहरूप्रति उत्तरदायी सरकार, जनताको माथतको सरकार, जनताले नियन्त्रण गर्न सक्ने लोकतान्त्रिक सरकार। के हाम्रो सरकार नागरिकप्रति उत्तरदायी छ? के सरकार नागरिक सर्वोच्चता र जवाबदेहिताप्रति प्रतिबद्ध छ? समय नबित्दै यी प्रश्नहरूबाट सरकारको परीक्षण गरौँ, अन्यथा शक्तिशाली सरकारले स्वयं नागरिकमा निज शक्तिहरूको अपहरण नगरोस्, बेलैमा सचेत बनाऊ।
1: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका

0: FM 101.3 lovesa.
1: Hello, hi. Oi, Shashi, timi kata hireko?
2: Hi. Ma aja gaya ko dressa binuko.
1: Kina, ke panchara tyaha?
2: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
3: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
4: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चौकबाट 200 मिटर पश्चिम, ढुंगाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुंगाना र दीपक ढुंगाना। मोबाइल नम्बर 9846545090 र 9855503060।
5: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
6: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप। कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
7: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 0556 98 833 र 598 834।
4: विजय विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9862124337।
8: अहिले बिहानको 6 बज्यो।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 31 गते आइतबार सन् 2026 जुन 14 तारिक नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको चतुर्दशी तिथि विश्व रक्तदाता दिवस।
1: 19 वर्ष प्रवेशको अवसरमा डडेलधुराको आफ्नो एफएमलाई शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: परराष्ट्र मन्त्री खनाल आज चीन जाँदै, भारतले स्वीकृति नदिँदा बङ्गलादेशमा 20 मेगावाट बिजुली रोकियो। 1730 मेगावाटका तीन ठूलो जलविद्युत आयोजनाबाट भारतीय कम्पनी बाहिरिँदै।
1: काङ्ग्रेसमा देउबा कोइराला पक्षधरले सदस्यता अध्यावधि गरेनन्। 65 जिल्ला र 4 प्रदेशमा रासुपाको नयाँ नेतृत्व पुनर्गठन नाममा पार्टी फुटाउने प्रयास भएको एमाले अध्यक्ष ओलीको शंका।
0: प्रदेशहरूमा सांसदहरूले रोजेका योजनामा बजेट बाँडिँदै सामुदायिक वन व्यवस्थापनका नाममा गाब्न खोजेको भन्दै विरोध। एक वर्षभन्दा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्रै छापिने।
1: अमेरिका इरान युद्ध रोक्न सहमत, आज सम्झौतामा हस्ताक्षर हुने। दक्षिणी लेबनानमा इजरायलद्वारा आक्रमण, भारतमा सैन्य विमान दुर्घटनामा 5 सुरक्षाकर्मीको मृत्यु।
0: र फिफा विश्वकपमा कतार र स्विजरल्याण्ड 1-1 बराबरीमा रोकिए। आजै बिहान 2 खेल हुँदै भोलि बिहान 4 खेल हुने। पहिलो खेलमा नेदरल्यान्ड्स र जापान भेट्दै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा सुरुमा आजबाट हुन थालेको परराष्ट्र मन्त्री खनालको चीन भ्रमणको प्रसंग।
1: समकक्षी वान ईको निमन्त्रणामा परराष्ट्र मन्त्री शिशिर खनाल आज चीनको 4 दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। मन्त्री खनाल र चिनिया विदेश मन्त्री वाङ बीच भोलि द्विपक्षीय वार्ता हुने तय भएको छ। दक्षिण छिमेकी भारत भ्रमण सकेर फर्केको केही दिनमा परराष्ट्र मन्त्री खनाल उत्तर छिमेकी चीन भ्रमणमा जान लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालले चिनिया कम्युनिष्ट पार्टीका नेता, चिनिया उच्च अधिकारी, व्यापारी समुदाय र नेपाली समुदायसँग बेग्ला बेग्लै अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री खनाल 21 फागुनको निर्वाचन पछिको राजनीतिक शक्ति सन्तुलनको सन्देश सहित बोकेर चीन जाँदै हुनुहुन्छ। खनालको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्वी महाशाखा प्रमुख विर्ग ढुङ्गाना, बेजिङ स्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाल लगायतका हुनुहुन्छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपाल संघको सम्बन्धलाई चीनले उच्च महत्व दिएको उल्लेख गर्दै नयाँ सरकारसँग राजनीतिक विश्वास अभिवृद्धि गर्न चाहेको समेत बताउनुभयो। बेजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बीआरआई प्राथमिकताको बारेमा पनि सुनाउनु भएको छ। यसैबीच नेपालले 1 असार अर्थात 15 जुनदेखि बङ्गलादेशलाई 40 मेगावाट मात्रै बिजुली बिक्री गर्ने भएको छ। भारतले स्वीकृति नदिँदा बङ्गलादेशमा थप 20 मेगावाट बिजुली निर्यात नहुने भएको हो। भारतको केन्द्रीय विद्युत प्राधिकरणको स्वीकृति नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समितिको निर्णय र संशोधित वा नयाँ द्विपक्षीय सम्झौता गर्नुपर्ने ऊर्जा अधिकारीहरू बताउँदै आएका छन्। प्रसारण लाइनको क्षमता नभएको भन्दै सीआईएले स्वीकृति नदिएको छैन भने अन्य प्रक्रिया पूरा पनि हुन सकिरहेको छैन। नेपालले बर्खायाममा आन्तरिक खपतपछि बाँकी हुने बिजुली भारत र बङ्गलादेशमा निर्यात गर्दै आएको छ। हिउँदयाममा भने आन्तरिक माग धान्न भारतबाटै बिजुली आयात गर्नुपर्ने अवस्था छ। 11 मङ्सिर 2082 ढाकामा भएको नेपाल बङ्गलादेश ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समिति बैठकले हालको 40 मेगावाट सम्झौता अनुसार थप 20 मेगावाट बिजुली निर्यात गर्ने सहमति गरेको थियो। त्यस अनुसार आवश्यक प्रक्रिया अघि बढाउने समझदारी पनि भएको थियो।
0: अब राजनीतिक प्रसंग। नेपाली काङ्ग्रेसमा आन्तरिक विवाद मिल्न नसक्दा पूर्व सभापति शेरबहादुर देउबा, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला लगायतका नेताहरूले म्याद सकिँदासम्म पनि सदस्यता अध्यावधि गरेका छैनन्। सदस्यता अध्यावधि गर्ने म्याद भने बिहिबार नै सकिसकेको छ। सदस्यता अध्यावधिको प्रक्रियामा शीर्ष नेताहरू नै बाहिर रहेपछि उनीहरूको सदस्यता स्वतः निष्क्रिय हुन्छ कि नेतृत्वले छुट्टै बाटो खोल्छ भन्ने चासो काङ्ग्रेस वृत्तमा देखिएको छ। सदस्यता अध्यावधि अभियानका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेल नयाँ सदस्यता वितरण अवधिसम्म छुटेकाहरूलाई अध्यावधिकमा समावेश गरिने बताउनुहुन्छ। नयाँ सदस्यता वितरणको समय सीमा 20 असारसम्म तोकिएको छ। पूर्व सभापति देउबा पत्नी आरजू राणासहित विदेशमै हुनुहुन्छ। 21 फागुनको निर्वाचन अगाडि नै स्वास्थ्य उपचारका लागि भन्दै देउबा सिङ्गापुर पुग्नु भएको थियो। आरजू पनि दिल्ली हुँदै सिङ्गापुर पुग्नु भएको हो। यसबीचमा उहाँहरू हङकङ पुगेको जनाइएको छ। अहिले कहाँ र कस्तो अवस्था छ भन्ने केही सार्वजनिक गरिएको छैन। क्रियाशील सदस्यता अध्यावधिक नगरेका मुख्य नेताहरूमा शेरबहादुर देउबा, पूर्णबहादुर खड्का, शेखर कोइराला, कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशाङ्क कोइराला, बलबहादुर केसी, विजय कुमार गक्षदार, प्रकाश शरण महत, धनराज गुरूङ, बद्री पाण्डे, गोविन्द भट्टराई, ज्ञानेन्द्र बहादुर कार्की, एनपी साउत, रमेश लेखक, श्याम घिमिरे, आरजू राणा देउबा, महालक्ष्मी उपाध्याय डिना, अम्बिका बस्नेत, वीरबहादुर बलायर, मोहनबहादुर बस्नेत, उमाकान्त चौधरी, जितजङ बस्नेत, दीपक खड्का, कुन्दन काफले लगायतका नेताहरू रहेका सन। प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका 6,87,931 क्रियाशील सदस्यले भने सदस्यता अध्यावधि गरेको पाइएको छ। जसमध्ये 5,38,622 क्रियाशील सदस्यहरूले एनसीआईडी कार्ड प्राप्त गरिसकेको र 1,49,309 क्रियाशील सदस्यहरूले पेश गरेको स्वयं अध्यावधिक फारम डिजिटल प्रणालीमा प्रविष्ट भई वडा तह मार्फत अध्यावधिकको प्रक्रियामा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले जानकारी दिएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले 65 जिल्ला र 4 प्रदेशमा अधिवेशन सम्पन्न गरेको छ। 7 असार 2079 स्थापना भएर तदर्थ समितिबाट चल्दै आएको रासोपाले 7 देखि 9 असारसम्म चितवनमा हुने प्रथम महाधिवेशनको पूर्व सन्ध्यामा जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेको हो। काङ्ग्रेस, एमाले, नेकपा लगायतका पुराना दलहरूलाई चुनौती दिँदै 21 फागुनको चुनावबाट संसदको पहिलो दल बनेको रासोपा जिल्ला नेतृत्व चुन्दै गर्दा अधिकांश अन्य दलबाट आएकाहरू रहेका छन्। विगतमा पुराना दलमा सक्रिय हुनेहरू सभापति रवि लामिछानेको सुशासनको अभियान र वरिष्ठ नेता बालेन्द्र शाहको डेलिभरी शैलीबाट प्रभावित भएका कारण आफूहरूले त्यस्तो निर्णय गर्नु परेको बताएका छन्। 65 जिल्ला र 4 प्रदेशमा नयाँ नेतृत्व चयन भइसकेको छ। यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पुनर्गठनका नाममा पार्टीभित्र विभाजन ल्याउने प्रयास भइरहेको आरोप लगाउनु भएको छ। पार्टीद्वारा गठित चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलले बागमती प्रदेशको भेला सम्पन्न गरेपछि आफूलाई भेट्न गुण्डो स्थित निवासमा पुगेका अगुवा नेता कार्यकर्तासँगको छलफलमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। ओलीले पार्टीभित्रका आन्तरिक विषय खुलाउँदै संगठन कमजोर बनाउने कुनै पनि प्रयास अस्वीकार्य हुने बताउनु भएको छ। अहिले एमालेलाई बलियो र एकताबद्ध बनाउन आवश्यक छ, तर चारैतिरबाट हमला भइरहेको बेला पुनर्गठनका नाममा पार्टीलाई फेरि एकपटक फुटाउन खोजिएको छ। नेताहरूसँगको भेटमा अध्यक्ष ओलीले भन्ने गर्नुभएको छ।
1: सरकारले राजदूत नियुक्तिमा खुला आवेदन माग गरेसँगै आम जनमानसमा राजदूत पदप्रति उच्च आकर्षण बढेको छ। नेपालको इतिहासमै पहिलो पटक राजदूत पदका लागि खुला आह्वान गरिएको हो। परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि माग गरेको राजदूत पदका लागि 3,000 भन्दा बढीले दरखास्त दिएका छन्। यो संख्या सरकारले अन्य निकायका लागि आह्वान गरेको पदका लागि भन्दा कैयौं गुणा बढी आवेदन हो। ठूलो संख्यामा आवेदन पढेपछि अब छनौट कसरी होला भन्ने चासो कूटनीतिक वृत्तमा उच्च छ। राजदूत नियुक्ति प्रक्रिया सरकारको विशेषाधिकारभित्र पर्छ, जस अनुसार यही जेठ 14 गते आह्वान गरेको खुला आवेदनको अन्तिम मिति जेठ 22 गतेसम्म थियो। आवेदनको निष्पक्ष छानबिन गरी अल्पसूची तयार गरिने मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार विगतको अभ्यासलाई थप सन्तुलित बनाउन राजदूतका लागि खुला दरखास्त आह्वान गरिएको हो। उहाँले लोकतान्त्रिक पद्धति र निष्पक्ष प्रक्रिया अनुसार छनौट गरिने समेत बताउनु भएको छ। प्राप्त आवेदन तथा सिफारिसबाट मन्त्रालयले तोकेको विज्ञ समूहले अध्ययन गरेर अल्पसूची तयार गर्नेछ। त्यस सूचीमा परेका उम्मेद्वारलाई मात्रै बाँकी थप प्रक्रियाका लागि सम्पर्क गरिने आह्वान कई क्रममा खुलाइएको छ।
0: गुल्मीको रेसुङ्गा नगरपालिकाले माछा, मासु, दुध, दही लगायत खाद्य तथा दुग्धजन्य पदार्थ खुल्ला रूपमा ढुवानी गर्न रोक लगाएको छ। नगरपालिकाले एउटा सूचना निकाल्दै वधशालादेखि बिक्री स्थलसम्म तथा एक स्थानबाट अर्को स्थानमा खाद्यजन्य वस्तुहरू सामान्य प्लास्टिकमा राखी झुन्ड्याएर खुल्ला रूपमा अस्वस्थकर तरिकाले ओसार पसार गर्ने गरिएको गुनासो बढेकाले यस्तो गतिविधि नगर्न निर्देशन दिएको हो। सिआइएमसँग कुराकानी गर्दै नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले भन्नुभयो।
3: जहाँ मासु काटिन्छ त्यहाँदेखि बिक्री केन्द्रसम्म मासु ढुवानी गर्ने क्रममा चाहिँ व्यापारीहरूले सामान्य प्लास्टिक जन्ने झोलामा मासु देखाउँदै तपाईँको त्यो रगत पनि चुहाउँदै चुहाउँदै अनि बाइकमा झुन्ड्याएर लिएर गएको अवस्था छ। अहिले खाद्य स्वच्छतामा पनि गम्भीर असर गर्ने कुरा रह्यो भन्ने खालको गुनासो प्राप्त भइसकेपछि हामी स्थलगत अनुगमन पनि गएका थियौँ। त्यो यता कता त्यस्तो गुनासो चाहिँ सही हो भन्ने खालको पनि पुष्टि हुन आएको हुँदा हामीले चाहिँ एउटा सूचना प्रकाशन गरेरै यसरी सचेत गराउनु पर्छ।
1: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सरकारले नै समुदाय स्तरमा खुलेका वन एक अर्कामा गाभ्न दबाब दिएको आरोप।
4: प्रेसर दिएर मर्ज गर्न खोजिरहेका छन्, त्यस कारणले हामीले खालि वनलाई आर्थिक युनिट मात्रै होइन यो वातावरणीय सांस्कृतिक पर्यावरणीय क्षेत्रको अलि ठुलो भएको हुनाले यसलाई मर्ज गर्नु हुँदैन।
0: प्रदेशहरूमा सांसदहरूले रोजेका योजनामा बाँडिँदै बजेट, एक वर्षभन्दा कम अवधिका लाइसेन्स नवीकरण पछि मात्रै छापिने लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाडी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा धितुपत्र बोर्ड अध्यक्ष नियुक्तिमा किन सधैँको किचलो शीर्षकमा एके बन्जारेले खबर लेख्नु भएको छ। अध्यक्ष हुँदा पनि सुशासित हुन नसकेको पुँजी बजारको नियामक निकाय लामो समयदेखि नेतृत्वविहीन हुँदा व्यतिथि थप चुलिएको छ। होलीको राजनीतिक उदय, सत्ता अभ्यास र ओह्रालो यात्रा शीर्षकमा गंगा विसीले खबर लेख्नु भएको छ। केपी शर्मा होलीको राजनीतिक यात्राले नेपालको लोकतान्त्रिक अभ्यासका अन्तर्विरोधहरू मात्र प्रतिबिम्बित गर्दैन, क्रान्तिकारी धार र संस्थागत शासन प्रणाली तथा लोकप्रियतावादी र संवैधानिक पक्षधर बीचको तनाव पनि बल झल्काउँछ खबरमा लेखिएको छ। त्यस्तै भित्री पृष्ठमा भारतले स्वीकृत नदिँदा बङ्गलादेशमा थप 20 मेगावाट बिजुली निर्यात रोकियो, एक वर्षमा कम अवधिका लाइसेन्स नवीकरण पछि मात्रै छापिने शीर्षकमा अर्को खबर छ। पुराना मितिका 29 लाख सवारी साधन अनुमति पत्र मध्ये 3.5 लाख तत्काललाई नछापिने भएको छ। एक वर्षभन्दा कम अवधि समय अवधि भएका कारण ती लाइसेन्स नछापिने भएका हुन्, तर तत्काल चाहिएको अवस्थामा निवेदकका आधारमा छापेर उपलब्ध गराइने यातायात व्यवस्था विभागले बताएको छ। त्यस्तै प्रदेशहरूमा सांसदले रोजेका योजनामा बाँडिँदै बजेट शीर्षकमा अर्को खबर प्रकाशित छ। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई 2080-81 सर्वोच्च अदालतले रोक लगाएता प्रदेश सरकारहरूले सांसदसित योजना माग गरेर बजेटमा समावेश गर्दै आएका छन्। आगामी आर्थिक वर्षको बजेटमा पनि प्रदेशले सांसदले रोजेका योजनालाई बजेटमै समेट्ने तयारी गरेको छ। त्यस्तै भित्रपृष्ठमा कर्णालीमा सर्वसाधारण र व्यवसायीलाई लो भोल्टेज बिजुलीको हैरानी शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
0: वाल्मीकि क्याम्पसको कागजात कृति गरी 20 भन्दा बढी भिसा सिफारिस गरिएको बारेमा सुदीप कैनीले लेख्नु भएको पनि खबर छ। वाल्मीकि विद्यापीठ क्याम्पस काठमाडौँको कृति कागजातका आधारमा शिक्षा मन्त्रालयले 20 जना भन्दा बढी विदेशी नागरिकलाई अध्ययन भिसा सिफारिस गरेको पाइएको छ। अध्यागमन विभागले छानबिन गर्दा बिहिबार 10 जनाको नक्कली कागजातका आधारमा भिसा सिफारिस गरेको भेटिएको हो। त्यसपछि शिक्षा मन्त्रालयले थप छानबिन गर्दा 1 महिना अघि पनि कृति कागजातकै आधारमा थप 10 जनालाई भिसा सिफारिस भेटिएको हो। तीमध्ये कतिपयलाई अध्यागमनले भिसा समेत जारी गरिसकेको छ। भिसाका लागि वाल्मीकि क्याम्पसको कागजात कृत्य गरिएको भेटिएपछि गृह र शिक्षा मन्त्रालयले छुट्टा छुट्टै रूपमा छानबिन अगाडि बढाएका छन्। 4.5 करोडको सम्पत्ति आश्रमलाई दान गरिएको बारेमा पर्वत पोर्तेलले बाहुनडाँगी झापाबाट लेख्नु भएको खबर छापिएको छ। झापाको मेचीनगर 4 बाहुनडाँगीका रामबहादुर प्रधान 84 वर्षको हुनुहुन्छ। उहाँले जीवनभरको मेहनत सङ्घर्ष र त्यागबाट आर्जित 4.5 करोड मूल्य बराबरको 2 बिघा 5 कट्ठा जमिन मानव सेवा आश्रमलाई दान गर्नुभएको हो। अन्नपूर्ण पोस्ट दैनिकमा भारतीयका कारण बौरियो पोखरेली पर्यटन शीर्षकमा केशव शरण लामिछानेले पोखराबाट लेख्नु भएको खबर छ। भारतमा अत्यधिक गर्मी, 2 महिनाको विद्यालय तथा कर्मचारी विदा र भारतीय नागरिकलाई डलर सञ्चितको दबावका कारण भारू चल्ने छिमेकी देश भ्रमण गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको आह्वानका कारण यति बेला नेपालको पोखरा र मुक्तिनाथ क्षेत्रमा भारतीय पर्यटकहरूको अभूतपूर्व घुइँचो लागेको छ। पोखराका होटेलहरूको अकुपेन्सी इतिहासमै पहिलो पटक 80%सम्म पुगेको खबरमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा आफन्तबाटै असुरक्षित पछिल्ला 6 आर्थिक वर्षमा 3,502 व्यक्तिको हत्या हुँदा 1,344 परिवारभित्रकै सदस्यबाट शीर्षकमा टेकराज थामीले लेख्नु भएको खबर छ। आवेगको आगोमा बालबालिका पनि। प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2077-78 2082-83 वैशाखसम्म 211 बालक र 142 बालिका आफन्तबाटै मारिएको खबरमा उल्लेख छ। नाता सम्बन्धभित्रबाट भएका हत्याका पछिल्ला 7 घटनाको बारेमा पनि उल्लेख गरिएको छ। काभ्रेको बस दुर्घटना, टाई रोड खुस्किएर शीर्षकमा अर्को खबर छ। काभ्रेको नमोबुद्ध नगरपालिका 2 बुचाकोटमा भएको बस दुर्घटना, टाई रोड अर्थात् स्टेरिङले टायरलाई नियन्त्रण गर्ने मेकानिकल सिस्टम खुस्किएर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भलै प्रहरीले नै अनुसन्धानका लागि समिति पनि गठन गरेको छ। 1730 मेगावाटका 3 ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै भारतीय कम्पनी शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छापिएको छ। 21.9% बिजुली निशुल्क नेपाललाई दिनुपर्ने भएपछि 3 ठूला जलविद्युत आयोजनाबाट भारतीय कम्पनी नेसनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन एनएचपीसीले हात झिक्ने भएको छ। एनएचपीसी 800 मेगावाटको पश्चिम सेती, 450 मेगावाटको एसआर6 र 480 मेगावाटको फुकोट कर्णालीमा लगानी नगर्ने निष्कर्षमा पुगेको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि सुस्ता घटनाको सत्य तथ्य सार्वजनिक गर्न नेकपा एमाले माग गरेको छ। अनि 50.65%ले बढ्यो प्रसारण लाइन र सब स्टेसनको बजेट शीर्षकमा मिलन विश्वकर्माले नै लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रसारण सब स्टेसन र वितरण जस्ता विद्युतीय पूर्वाधारको बजेट 50.65%ले बढाएको हो। औद्योगिक क्षेत्रको भाडा विवाद, बकेउता बुझाउने सरकारी ताकेताप्रति उद्योगीको विरोध शीर्षकमा खबर छापिएको छ भने हेटौँडामा 5 वर्षमा 250 किलोमिटर सडक विस्तार शीर्षकमा पुष्टराज अधिकारीले लेख्नु भएको खबर छ। शिक्षा र स्वास्थ्यका पूर्वाधारमा पनि उल्लेख्य लगानी रहेको पाइएको छ। गोर्खापत्र दैनिकमा लागू औषधको फैलिँदो कारोबार शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छापिएको छ भने आर्थिक कारोबार दैनिकमा जलविद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुग्ने शीर्षकमा खबर छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानको 24 वार्षिक साधारण सभा एवं 8 अधिवेशनबाट मोहन डागीको नेतृत्वमा 25 सदस्यीय नयाँ कार्य समिति चयन भएको बारेमा पनि खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान शान्ति सम्झौता गर्न सहमत भएका छन्। इरान युद्ध अन्त्यका लागि मध्यस्थता भूमिका निर्वाह गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै देश शान्ति सम्झौता गर्न सहमत भएको र अबको 24 घण्टाभित्र हस्ताक्षर भइसक्ने समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। पाकिस्तानले लामो समयदेखि दुई पक्षलाई वार्तामा ल्याउन प्रयास गरिरहेको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै शरीफले सम्झौता इलेक्ट्रोनिक हस्ताक्षर गर्ने तयारी समेत भएको बताउनु भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आज हस्ताक्षर हुन सक्ने बताउनु भएको छ। तर इरानले भने सम्झौताको समयबारे अझै स्पष्टता नभएको जनाएको हो। सामाजिक सञ्जाल मार्फत ट्रम्पले सम्झौता सम्पन्न भए लगत्तै विश्वको महत्वपूर्ण जलमार्ग मानिने हर्मुज जलमार्ग सबै देशका लागि खुला गरिने समेत दावी गर्नुभएको छ। इरान र अमेरिका बीच युद्ध अन्त्यका लागि शान्ति वार्ताको तयारी भइरहेका बेलामा इजरायलले दक्षिण लेबनानमा भीषण हवाई आक्रमण गरेको छ। आक्रमणमा परि एकजनाको मृत्यु भएको छ भने भौतिक संरचनामा ठूलो क्षति भएको छ। पछिल्लो आक्रमणलाई इजरायल र लेबनानी अधिकारीहरू बीच यसै महिनाको शुरूआतमा भएको युद्ध विराम सहमतिको उल्लङ्घनका रूपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् र भारतीय वायु सेवाको AN-32 परिवहन विमान हिजो उत्तर पूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त हुँदा 5 सुरक्षाकर्मीको मृत्यु भएको छ। आसामको जोरहाट एयरफोर्स स्टेशनमा विमान दुर्घटनामा परेको थियो।
0: अब साझा खबरमा खेल खबर। 5 पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप 2026 को पहिलो खेलमा मोरक्कोसँग 1-1 को बराबरी खेल्दै अङ्क बाँडेको छ। फिफा विश्वकप 2026 अन्तर्गत आज बिहान भएको समूह सीको आफ्नो पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको हो। 6ठौं उपाधि जित्ने लक्ष्य राखेको ब्राजिलले मोरक्को विरूद्ध 1 गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको हो। फिफा विश्वकपमा 8 वर्षपछि ब्राजिलले पहिलो खेलमा जित निकाल्न सकेन। यसअघि सन् 2018 पनि ब्राजिल पहिलो खेलमा स्विजरल्यान्ड 1-1 बराबरीमा खेलेको थियो। विश्वकप अन्तर्गत आइतबार आजको तेस्रो खेल स्कटल्यान्ड र हाइटी बीच 7:15 सुरु हुँदैछ। कतारले फिफा विश्वकप 2026 स्विजरल्यान्डलाई 1-1 बराबरीमा रोक्दै अङ्क खोसेको छ। क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा स्विजरल्यान्ड बराबरीमा रोकिएको हो। यो बराबरीपछि कतारले विश्वकपमा पहिलो अङ्क जोड्न सफल भएको छ। र विश्वकपको नयाँ टोली कुराकाओले आइतबार 4 पटक च्याम्पियन जर्मनीसँग खेल्दै विश्वकप 2026 अभियान सुरुवात गर्दैछ। अमेरिकाको एनआरएस मैदानमा कुराकाओ विश्वकपकै पहिलो खेल जित्न चाहन्छ। यदि जर्मनी विरुद्ध जित निकाले यो विश्वकपकै एउटा जित निकाल्नेछ। यता पछिल्ला संस्करण कमजोर प्रदर्शन गर्दै आएको जर्मनी पनि ठूलो अपसेटबाट बच्ने कोसिसमा हुनेछ।
1: सामुदायिक वनको व्यवस्थापनका बारेमा सरकारले बजेटमा राखेको व्यवस्था र सरकारवालाको अपेक्षा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
9: क्लासिक टेक को वाईफाई 6 राउटर नाम 1 घाम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरमा अब सामुदायिक वन र आमदानीको योजना, वन व्यवस्थापन र योजनाका बारेमा सामुदायिक वन उपभोक्ता महासंघ फुकुफनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर साईसँग हामीले कुराकानी गरेका छौँ।
4: राष्ट्रिय कार्यसमितिले हाम्रो संगठनको सुदृढीकरणको विषयमा पनि व्यापक छलफल गर्यौँ र संगठनलाई सुदृढ पार्नको लागि, परिचालन गर्नको लागि र विशेष त अहिले अब तत्कालीन सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ त्यसमा हामीले विगतदेखि नै उठाइरहेको मुद्दाहरू, जस्तै सामुदायिक वनको विगतमा एक दशक संरक्षणमा अब्बल साबित भएर संरक्षणलाई
5: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
6: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि पानी खायो एकैछिनपछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
5: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
6: सरकारी अस्पतालमा नि गए अनि मलाई त औषधि खाएर सन्चो भएन।
5: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
6: मैले रेडियोहरू सुन्दा पनि वैदिकले एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
5: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
6: कतिजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
5: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप सुलिँदै गएको छ र भन्नुहुन्छ
6: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
5: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
6: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिनालाई औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
5: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
6: त्यस सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाए साढे दुई वर्षको समस्या हो पुरा तीन महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो
5: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ
6: अहिले भरपूर विश्वास गर्छ के अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो त्यहाँ सरलाई भेट्यो या फेरि जच आयो भने फेरि त्यसले 45 दिनको औषधि लग्यो दिदी मलाई वैदिकले सुन्छ बनायो केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लगाइदिनु है भन्छ अहिले मेरो भाइले
5: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस् आजै सम्पर्क गर्नुहोस्
7: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550 50934

0: सामुदायिक रेडियो विजय एफएम 101.10 छ इन्टरनेट अनलाइन विजय एफएम को फेसबुक पेज एवं यूट्यूब सँगे हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 बजे को विजय खबरमा जगन्नाथ उपाध्यायको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। गैडाकोट पम्पिङ स्किम खानेपानी संस्थाको मतगणना जारी, अध्यक्षमा विपिन भक्त अधिकारीको अग्रता। आर्थिक वर्ष 2083-84 का लागि नवलपुरका स्थानीय तहलाई करिब 4 अर्ब अनुदान। टिकौली जंगलमा गति मापन क्यामेरा जडान, सडक सुरक्षा सुदृढ हुने अपेक्षा। र सुस्तामा एसएसबी को प्रवेश रोक्न सरकारसँग एमालेको माग। फिफा विश्वकप 2026 मोरक्कोसँग ब्राजिलको बराबरीमा रोकियो।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैडाकोट फन पार्क, गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।

0: वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: विजय खबरमा अब खबर विस्तारमा। गैडाकोट पम्पिङ स्ट्रिम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको 7 अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनमा 44% मत खसेको छ। निर्वाचन समितिका अनुसार कुल 6692 मतदातामध्ये 2945 जनाले मतदान गरेका छन्। जनक नमुना माध्यमिक विद्यालय आदर्श ब्लक परिसर गैडाकोट 5 बिहानदेखि सञ्चालन भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र अहिले मतगणना जारी रहेको निर्वाचन संयोजक जनक राज ढुङ्गानाले जानकारी दिनुभयो। अहिलेसम्मको मतगणना अनुसार अध्यक्षमा विपिन भक्त अधिकारीले 384 मत प्राप्त गरी अग्र स्थानमा रहनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी ज्ञानेन्द्र सापकोटाले 154 मत प्राप्त गर्नुभयो त्यसै गरी उपाध्यक्षमा कृष्ण सापकोटाले 202 मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्दी कृष्ण प्रसाद काफ्लेले 191 मत प्राप्त गर्नुभएको छ। सचिवमा रविन्द्र राज घिमिरेले 234 मत प्राप्त गर्नुभएको छ। सचिवका अर्का उम्मेद्वार दामोदर तिवारीले 216 मत प्राप्त गर्नुभएको छ। कोषाध्यक्षमा श्रीराम सुवेदीले 296 मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी ईश्वरा भट्टराई सापकोटाले 168 मत प्राप्त गर्नुभएको छ। त्यसै गरी सहसचिवमा ओम बहादुर रञ्जित मगरले 296 मत प्राप्त गर्नुभएको छ। सहसचिव पदका निकटतम उम्मेद्वार रुद्रबहादुर थापाले 161 मत प्राप्त गर्नुभएको छ। लेखा समितिमा हरिप्रसाद गौतमले 300 मत प्राप्त गर्नुभएको छ भने त्यसै गरी सहसचिवमा निकटतम प्रतिद्वन्दी भोजेन्द्र पौडेलले त्यसै गरी लेखा समितिका निकटतम प्रतिद्वन्दी भोजेन्द्र पौडेलले 212 मत प्राप्त गर्नुभएको छ। लेखा सदस्यमा विष्णु सापकोटा रिमालले 384 मत, बिन्दु आचार्यले 191 मत प्राप्त गर्नुभएको छ। अहिलेसम्म क्लस्टर 1 मतगणना सकिएको निर्वाचन समितिले जानकारी गराएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएको छ। यसअघि महासचिव रहनुभएका त्रिपाठी आफ्ना 3 प्रतिस्पर्धीलाई पछि पार्दै सभापति हुनुभएको हो। त्रिपाठीले 234 मत पाउँदा उहाँका प्रतिस्पर्धी राजन गौतमले 182 मत, माधव कणेलले 11 मत र हरिबहादुर कार्कीले 2 मत पाउनुभएको छ। कार्कीले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिनुभएको थियो। शुक्रबार राति 11 बजेतिर सुरु भएको मतदानको नतिजा शनिबार बिहान सार्वजनिक भएको हो। गौतम नवलप्रासी बर्दगाड सुस्तापूर्वकको क्षेत्र नम्बर 1 निर्वाचित प्रतिनिधि सभा सदस्य समेत हुनुहुन्छ। सभापतिका उम्मेद्वार कणेल अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर 2 उम्मेद्वार बनी उपविजेता बन्नुभएको थियो। गण्डकी प्रदेश

0: समिति सदस्यका लागि 51 जनाले उम्मेदवारी दिएका थिए। क्षेत्रगत प्रदेश सदस्यहरूमा तर्फ बागलुङ एक की मीना शर्मा आचार्य, गोर्खा एकबाट मनोज गुरुङ, गोर्खा दुईबाट बलबहादुर घले, लमजुङबाट विजय पराजुली, म्याग्दीबाट तारबहादुर कार्की र तनहुँ एकबाट सूर्यमणि पौडेल निर्विरोध हुनुभएको थियो। प्रदेश समावेशी सदस्यमा खसारे महिलाबाट सीता कुमारी अर्याल, कृष्ण कुमारी अधिकारी र राममाया बस्ताकोटी निर्विरोध बन्दा, मुस्लिम महिलाबाट समी उन निसा, दलित महिलाबाट गीता विश्वकर्मा र अपाङ्गता भएका खसारेबाट यदुनाथ सिग्देल समेत सर्वसम्मत हुनुभएको थियो। गण्डकी प्रदेशको अधिवेशनमा 780 प्रतिनिधि रहेका थिए। नवलप्रासे बर्दगाड सुस्ता पूर्वका स्थानीय तहले आगामी आर्थिक वर्ष 2083-84 लागि संघीय सरकारबाट करिब 4 अर्ब अनुदान पाउने भएका छन्। अर्थ मन्त्रालयले अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत नवलप्रासे बर्दगाड सुस्ता पूर्वमा रहेका 8 स्थानीय तहका लागि 3,80,70,00,000 बजेट विनियोजन गरेको हो। विनियोजन भएको रकममध्ये सबैभन्दा बढी काउसदी नगरपालिकाले र सबैभन्दा कम मौदीकाली गाउँपालिकाले पाउने भएका छन्। जिल्लाका 8 स्थानीय तहले समानीकरण अनुदान शीर्षकमा आगामी वर्षका लागि 1,02,62,00,000, सशर्त अनुदान शीर्षकमा 2,57,48,00,000, विशेष अनुदान अन्तर्गत 9,60,00,000 तथा समपूरक अनुदान अन्तर्गत 11 करोड बजेट प्राप्त गर्ने भएका छन्। संघीय सरकारबाट सबैभन्दा बढी अनुदान पाएको जिल्लाको काउसती नगरपालिकाले 62,39,00,000 समानीकरण अनुदान अन्तर्गत, 17,26,00,000 सशर्त अनुदान अन्तर्गत, 42,33,00,000 विशेष अनुदानतर्फ, 2,50,00,000 एवं समपूरक अनुदान अन्तर्गत 30,00,000 बजेट प्राप्त गरेको छ। कावस्ती नगरपालिकापछि सबैभन्दा बढी अनुदान गैँडाकोट नगरपालिकाले 56,57,00,000 प्राप्त गरेको छ। त्यसै गरी मध्यबिन्दु नगरपालिकाले आगामी आर्थिक वर्ष 83-84 लागि विभिन्न अनुदान शीर्षकमा संघीय सरकारबाट 56,55,00,000 बजेट प्राप्त गरेको छ। जिल्लाको नगरपालिकातर्फ संघीय सरकारबाट सबैभन्दा थोरै अनुदान बजेट देवचुली नगरपालिकाले 53,03,00,000 प्राप्त गरेको छ। नवलपुरमा रहेका 4 गाउँपालिकामध्ये सबैभन्दा बढी अनुदान विनय त्रिवेणी गाउँपालिकाले 46,35,00,000 प्राप्त गरेको छ। जिल्लाका 8 पालिकामध्ये समपूरक अनुदानतर्फ सबैभन्दा बढी अनुदान विनय त्रिवेणी गाउँपालिकाले प्राप्त गरेको छ। त्यसै गरी उप्सेकोट गाउँपालिकाले 37,09,00,000 अनुदान प्राप्त गरेको छ। जिल्लाको बुलिङटार गाउँपालिकाले संघीय सरकारबाट विभिन्न शीर्षकमा 36,08,00,000 अनुदान प्राप्त गरेको छ। त्यस्तै जिल्लामा सबैभन्दा कम अनुदान प्राप्त गरेको मौदीकाली गाउँपालिकाले 31,74,00,000 प्राप्त गरेको छ। यसैबीचमा अब स्वास्थ्य खबर। शरीरमा भिटामिन डी को कमी अहिले आम समस्या बन्दै गएको छ। हड्डी दुख्ने, कम्मर तथा जोर्नी दुख्ने, थकान महसुस हुने, मांसपेशी कमजोर हुने जस्ता लक्षण देखिए पनि धेरैले यसको कारण बुझ्न सकिरहेका हुँदैनन्। विशेष गरी महिलामा भिटामिन डी को कमी पुरुषको तुलनामा बढी देखिने गरेको चिकित्सकहरू बताउँछन्। भिटामिन डी को कमी किन हुन्छ, यसको मुख्य लक्षण के हुन्, महिलामा यो समस्या बढी देखिनुको कारण के हो, यिनै विषयमा फिजिसियन डाक्टर विमल पौडेलसँग कुराकानी गरिएको छ। प्रस्तुत छ डाक्टर विमल पौडेलसँग गरिएको कुराकानी।
1: यो भिटामिन डी भनेको हाम्रो मासुलाई, छालालाई, तपाईँको चाहिँ हड्डीलाई, सबैलाई चाहिने भिटामिन हो। हाम्रो रोगसँग लड्ने क्षमता पनि यो भिटामिन डी चाहिन्छ। भनेपछि यी चिजहरूमा चाहिँ समस्या आएर तपाईँको लक्षणहरू बढ्ने हो। जस्तै मांसपेशीहरू दुख्ने, गल्ने, ज्यान एकदम गल्छ, केही कामै गरेको छैन, यति अवस्थाहरू पनि थकिलाको अनुभव भइरहेको छ। त्यसरी ज्यान करकर खाने दुख्ने समस्या हुन्छ, ढाड दुख्ने समस्या हुन्छ, टाउको दुख्ने समस्या हुन्छ, खुट्टा हात सबै दुख्छ, जोर्नीहरू दुख्ने, सबै दुख्नेहरू भिटामिन डीको कमीले गर्दा हुनसक्छ। त्यो बाहेक अरू भनेको चाहिँ तपाईँको बारम्बार बिरामी पर्ने, किनकि रोगसँग लड्ने क्षमता पनि यसले बढाउने भएको भएर चाहिँ मान्छे बारम्बार बिरामी पर्ने पनि कहिले काहीँ भिटामिन डीको लक्षण हुन्छ, त्यो धेरैले मिस गर्छ। त्यस्तै अरू भनेको चाहिँ छालाको समस्याहरू पनि भिटामिन डीको कमीले गर्दा हुनसक्छ, कपाल झर्ने समस्या पनि भिटामिन डीले गर्दा हुनसक्छ। स्पेसली महिलाहरूमा कहिले काहीँ प्रेग्नेन्सीमा भिटामिन डीहरू कमी हुँदा ढाड दुख्ने समस्याहरू धेरै महिलाहरूमा देखिन्छ, त्यो पनि लक्षणहरू भिटामिन डीको कमीहरूको हुन्छ। अब भिटामिन डीको कमी भयो कसरी पत्ता लाउनु त सजिलो छ, आजकल रगतबाटै चेक गर्न मिल्छ है, ब्लडबाटै टेस्ट गरेर एउटा सिम्पल टेस्ट गरेर तपाईँको भिटामिन डी कमी छ कि छैन पत्ता लाउन सकिन्छ। केही लक्षणै नभएको मान्छेमा पनि भिटामिन डीको कमी आउन सक्छ, तर लक्षण भइसकेपछि चाहिँ भिटामिन डी धेरै नै कमी आयो भने चाहिँ औषधि नै प्रयोग गर्नुपर्छ। केही बजारमा तपाईँको सप्लिमेन्टहरू आउँछ भिटामिन डी मिसिएको छ, यो चाहिँ सधैँ खायो भने भिटामिन डी कमी हुँदैन भनेर बजारमा आएको छन्, तर त्यो चाहिँ रिकमेन्डेसन चाहिँ छैन। तपाईँको चाहिँ भिटामिन डी कमी हुन नदिनेलाई पहिलेबाट सधैँ भिटामिन डी खाने भन्ने चाहिँ त्यो चलन चाहिँ रङ हो है। त्यो चाहिँ कुनै पनि गाइडलाइनले अथवा डब्लुएचओले पनि त्यो भन्दैन है। लक्षण देखिएको छ र भिटामिन डी कमी छ भने चाहिँ जसरी पूर्ति गर्दा नि भयो, तर पहिले कमी होला कि भनेर तपाईँको जथाभावी भिटामिनहरू जस्तो सप्लिमेन्ट सप्लिमेन्टहरू चाहिँ सधैँ खान चाहिँ हुँदैन, त्यसले पनि झन् हानि पुऱ्याउँछ। भिटामिन डी बढी हुँदा पनि हुने रोगहरू पनि छुट्टै छन्, फेरि महिलाहरूमा पुरुषहरूको तुलनामा केही भिटामिन डीको कमी चाहिँ अलिक बेसी पाइन्छ। त्यसका केही फ्याक्टरहरू हुन्छन्, धेरै फ्याक्टरहरू चाहिँ अहिलेसम्म अननोन नै छन्, तर केही फ्याक्टरहरू अध्ययनले के देखाउँछ भने रिसर्चहरूले त्यसमा चाहिँ हर्मोनल चेन्जेसहरू महिलाहरूमा बढी हुन्छ, जस्तो थाइरोइडको समस्या पनि महिलाहरूमा बढी हुन्छ पुरुषहरू भन्दा, त्यस्तै अरू मिन्स हुँदाखेरि एउटा हर्मोनहरू बढी हुने, नहुँदा अरू हर्मोनहरू बढी हुने, कम बढी त्यो ब्यालेन्सहरू नमिल्ने कारणले पनि भिटामिन डी पनि एउटा हर्मोन हो है। हामीले भिटामिन भन्छौँ तर त्यो एक किसिमको हर्मोन पनि हो जसले हाम्रो शरीरको धेरै साइकलहरूमा त्यो चाहिन्छ। तपाईँको चाहिँ हाम्रो क्याल्सियम शरीरले लिने उत्पादन गर्ने लिने, त्यो मांसपेसी हड्डी हाम्रो अङ्गहरू सबैलाई चाहिन्छ, त्यही भएर यो हर्मोनको काम पनि गर्छ यसले। त्यही भएर हर्मोनल इम्ब्यालेन्स हुँदाखेरि हर्मोनको कमी हुने चाहिँ महिलाहरूमा धेरै देखिने चाहिँ हो एउटा कारण। त्यस्तै अरू प्रेग्नेन्सीको बेलामा पनि तपाईँको चाहिँ त्यही हर्मोनल डिस्टर्बेन्सकै कुरा आउँछ, त्यो बेलामा पनि कमी हुने धेरै देखिन्छ। यी नै कारणहरू मुख्य कारण चाहिँ हर्मोनल डिस्टर्बेन्स नै मानिन्छ, तर त्यो बाहेक अरू धेरै कारणहरू अहिलेसम्म धेरै कुराहरू कति कुरा त पत्ता लागेको पनि छैन।
0: गैडाकोट नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा विज्ञान विषयको प्रश्नपत्र निर्माण एवं मूल्याङ्कन सम्बन्धी दुई दिने क्षमता विकास कार्यशाला सुरु भएको छ। सो कार्यशालाको संयोजन विज्ञान विषयगत समिति ले गरेको छ। गैडाकोट नगरपालिकाको सभाहालमा सञ्चालन भइरहेको उक्त कार्यशालामा नगरभित्रका 36 बढी विज्ञान शिक्षकहरूको सहभागिता रहेको छ। कार्यशालाको उद्देश्य प्रश्नपत्र निर्माण, समग्र मूल्याङ्कन पद्धति एवं नवीनतम शिक्षण विधि सम्बन्धी विज्ञान शिक्षकहरूलाई अभिमुखीकरण गर्ने रहेको कुरा संयोजक मोहन भण्डारीले बताउनुभयो। कार्यशालामा प्रशिक्षक शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक युवराज अधिकारीले प्रश्नपत्र निर्माण, उपलब्धिमूलक परीक्षण, मूल्याङ्कनका विभिन्न विधि, निरन्तर मूल्याङ्कन प्रणाली तथा विद्यार्थी सिकाइ उपलब्धिको अभिलेखीकरण सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गर्नुभएको छ। उहाँले पाठ्यक्रम र सिकाइ उपलब्धिसँग मेल खाने प्रश्न निर्माण, मूल्याङ्कन उपकरणहरूको प्रयोग तथा विद्यार्थी केन्द्रित शिक्षण पद्धतिबारे सहभागी शिक्षकहरूलाई जानकारी गराउनु भएको थियो। दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यशालाबाट शिक्षकहरूले प्रश्नपत्र निर्माण तथा मूल्याङ्कन प्रक्रियालाई थप प्रभावकारी, वस्तुनिष्ठ र सिकाइ उपलब्धिमुखी बनाउन आवश्यक ज्ञान, सिप र अनुभव हासिल गर्ने अपेक्षा गरिएको छ। कार्यक्रममा नगर शिक्षा अधिकारी खेम प्रसाद आचार्यको उपस्थिति रहेको थियो। गैडाकोट नगरपालिकाका शिक्षा शाखा अधिकृत दाम प्रसाद अधिकारीले शिक्षकको व्यावसायिक क्षमता अभिवृद्धिबाट विद्यालय शिक्षाको गुणस्तर सुधारमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो। उहाँले शिक्षण सिकाइ प्रक्रियामा गुणस्तरीय प्रश्नपत्र निर्माण तथा प्रभावकारी मूल्याङ्कन प्रणालीको प्रयोगमा जोड दिन आग्रह गर्नुभयो। कार्यक्रमको आयोजना शिक्षा युवा तथा खेलकुद शाखा गैडाकोट नगरपालिकाको कार्यालयले गरेको हो। औपचारिक कार्यक्रमको सञ्चालन विज्ञान विषयगत समितिका सदस्य चन्द्रकान्त भण्डारीले गर्नुभएको थियो। त्यसै गरी शिक्षा युवा तथा खेलकुद शाखा गैडाकोट नगरपालिकाकै आयोजना एवं सामाजिक विषय नगर स्तरीय विषयगत समितिको संयोजनमा विधागत क्षमता विकास तथा आन्तरिक मूल्याङ्कन तथा प्रश्नपत्र निर्माण कार्यशाला शनिबारबाट सुरु भएको छ। जनक नमुना माध्यमिक विद्यालयको सभाहालमा सञ्चालन भइरहेको सो कार्यशालामा नगरभित्रका 40 भन्दा बढी सामुदायिक विद्यालयका शिक्षकहरूको सहभागिता रहेको छ। कार्यक्रममा प्रमुख अतिथि गैडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खेमराज आचार्यले प्रश्नपत्र निर्माण गर्दा आवश्यक पर्ने साधनहरूको राम्रोसँग उपयोग गर्नुपर्ने, प्रश्नपत्र निर्माणका क्रममा कठिनाई स्तरको पनि राम्रोसँग विश्लेषण गर्नुपर्ने कुरा बताउनुभयो। समाचार लेखन र सम्पादकीय लेखनमा विद्यार्थीहरूबाट यथार्थपरक ज्ञान दिन सर्वप्रथम हामी शिक्षक अभ्यस्त हुनुपर्ने कुरा आचार्यले बताउनुभयो। विद्यार्थीहरूमा सृजनात्मक सिपको विकासका लागि अध्यापन गराउनुपर्ने समाचार लेखन, सम्पादकीय लेखन, संवाद लेखन जस्ता विधामा विद्यार्थीहरूको क्षमता विकासमा गर्नुपर्ने एवं आन्तरिक मूल्याङ्कनलाई परियोजना र क्रियाकलापमुखी बनाउनुपर्ने आवश्यकता भएकाले सामाजिक शिक्षकहरूलाई अभिमुखीकरण गर्न लागि विषयगत समिति संयोजक टीकाराम सुवेदीले बताउनुभयो। सो कार्यशालामा edusiri.com का अध्यक्ष एवं सामुदायिक रेडियो विजय एफएमका स्टेसन म्यानेजर श्रीधर उपाध्यायले समाचारका अङ्गहरू, समाचार लेखन, सम्पादकीय लेखनका बारेमा शिक्षकहरूलाई जानकारी गराउनुभयो। कार्यशालामा शिक्षा अधिकृत रामप्रसाद अधिकारी, जनक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धिसागर पण्डित, विषयगत समिति सदस्यहरू डिल्लीराज आचार्य, बलराम राणावाट, कृष्णप्रसाद खरेल, जानुका शर्मा लगायतको उपस्थिति रहेको थियो। रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयका सामाजिक शिक्षक योगराज ढुङ्गानाले अपेक्षा मन्तव्य राख्नुभएको थियो। कार्यक्रम विषयगत समिति संयोजक टीकाराम सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो। सदस्य जानुका शर्माले स्वागत गर्नुभएको सो कार्यक्रम जगन्नाथ उपाध्यायले सञ्चालन गर्नुभएको थियो। कार्यशाला आज आइतबार पनि सञ्चालन हुनेछ। भरतपुर महानगरपालिका र रत्नगर नगरपालिकालाई जोड्ने टिकौली जंगल क्षेत्रमा सड़क सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि विशेष प्रकारको गति मापन तथा निगरानी क्यामेरा जडान गरिएको छ। जडान गरिएको क्यामेराले सवारी साधनको गति मापन तथा निगरानी गर्ने भएकाले चालकहरूलाई तोकिएको गतिमा सवारी चलाउन प्रेरित गर्ने विश्वास गरिएको छ। यस्तै अत्याधिक गति, जोखिमपूर्ण ओभरटेक तथा ट्राफिक नियम उल्लङ्घन जस्ता प्रवृत्तिमा नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। वन्यजन्तुको आवाजात हुने संवेदनशील टिकौली जंगल क्षेत्रमा मानव तथा वन्यजन्तु दुवैको सुरक्षाका लागि समेत क्यामेरा प्रभावकारी हुने विश्वास गरिएको छ। साथै दुर्घटना भएमा घटनाको तथ्यगत विवरण संकलन गर्न र आवश्यक अनुसन्धानमा सहयोग पुग्ने बताइएको छ। बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा सशस्त्र प्रहरी बल नेपाल 3 नम्बर 3 गढीमाई वाहिनी मकवानपुर अन्तर्गत नम्बर 17 गण हेडक्वार्टर चितवनले सञ्चालन गरेको 10 दिने गोताखोर पुनर्ताजगी तालिम सम्पन्न भएको छ। तालिम समापनका अवसरमा चितवनको ठिमुरा तथा तनहुँको देवगाड स्थित त्रिशुली नदी किनार र नदीमा विपदपूर्व अभ्यास तथा उद्धार प्रदर्शन गरिएको हो। समापन समारोहमा आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारीले यस्ता तालिमले विपदका समयमा नागरिकलाई छिटो र प्रभावकारी सेवा दिन तथा राहत पुर्याउन सहयोग पुग्ने विश्वास गर्नुभयो। उहाँले तीनै तहका सरकारले तालिम र उद्धार सामग्री व्यवस्थापनमा आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। चालु आर्थिक वर्षमा बागमती प्रदेशमा भएका 435 विपदजन्य घटनामा सशस्त्र प्रहरी परिचालन भई 519 जनाको सकुशल उद्धार, 1908 घाइतेको उद्धार तथा 305 जनाको शव व्यवस्थापन गरी कुल 2732 जनालाई उद्धार सेवा प्रदान गरेको थियो। तीमध्ये 31 घटनामा दक्ष गोताखोर परिचालन गरिएको थियो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
2: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
3: हेलो हाई, ओ साथी, तिमी कता हिडेको?
4: हाई, म आज गयाको ड्रेस सबिनेको।
3: किन, के पाइन्छ र त्यहाँ?
4: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
5: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाको ड्रेस सपमा।
2: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855503060।
0: विश्राम पछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर।

पश्चिम नवलप्रासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल एसएसबी प्रवेश गरेको घटना सार्वजनिक भएको भन्दै सत्य तथ्य सार्वजनिक गर्न र यस्तो घटना रोक्न सरकार समक्ष माग गरेको छ। बैठकले संवैधानिक व्यवस्था विपरीत सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णयको घोर विरोध गर्दै यो असंवैधानिक निर्णय सच्याउन माग गरेको छ। यस्तै अध्यक्ष केपी शर्मा ओलीलाई चैत्र 14 गते पितृशोकमै रहेको बेला गरिएको गिरफ्तारी निकृष्ट व्यवहार भएको भन्दै भर्त्सना समेत गरेको छ। अब मौसम सम्बन्धी जानकारी। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। मध्य प्रदेशमा आंशिक बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाडी तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल रहनेछ। कोशी प्रदेशका केही स्थानहरू, देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा, मधेस, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कृतिमान पाँचपल्टको विजेता ब्राजिल विश्वकप 2026 समूह सीको आफ्नो पहिलो खेलमा मोरक्कोसँग 1-1 बराबरीमा रोकिएको छ। मोरक्कोले इस्माइल साइबरीको गोलमा 21 मिनेटमा अग्रता लिएको थियो, तर त्यो लामो समय टिकेन र ब्राजिलका लागि भिनिसियस जुनियरले 32 मिनेटमा बराबरी गोल फर्काए। त्यसपछि दुवै टिम थप गोल गर्न असफल रहे र दुवै टिमले 1-1 अङ्कमा चित्त बुझाए। पछिल्लो समय निकै राम्रो फर्ममा रहेको मोहम्मद औहबी नेतृत्वको मोरक्कोले पाँच पटकको विश्व विजेता ब्राजिललाई पहिलो हाफमा बलियो चुनौती दिएको छ। ब्राजिलले 54% बलमा नियन्त्रण राखेको भए पनि मोरक्कोले गोलको सम्भावना ब्राजिलको भन्दा राम्रो बनाएको थियो। मोरक्कोको सामना गर्दा नेमार बिनै मैदानमा उत्रिएको थिए र नेमार घाइते भएपछि ब्राजिलियन प्रशिक्षक कार्ल एन्सोलेटीले स्टार खेलाडी नेमारलाई मोरक्कोसँगको पहिलो खेलमा विश्राम दिएका हुन्। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्शल आर्ट फेस्टिभल 2083 शनिबारदेखि पोखरामा सुरु भएको छ। पोखरा रङ्गशालामा आयोजित महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले बालबालिकाहरूमा खेल जीवनको बलियो जग बसाउन सानै उमेरदेखि खेलकुद गतिविधिमा सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। खेलकुदले शारीरिक तन्दुरुस्ती मात्र नभई स्वास्थ्य, सामाजिक एकता र सामूहिक कार्यक्षमता विकासमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले उल्लेख गर्नुभयो। असार 2 गतेसम्म सञ्चालन हुने महोत्सवमा कराते, जुडो, टेबल टेनिस, साइक्लिङ, डिसिप्लिन क्रिकेट तथा बौद्धिक अपाङ्गता दौड लगायतका प्रतियोगिताहरू समावेश गरिएका छन्। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। गैडाकोट पम्पिङ स्किम खानेपानी संस्थाको मतगणना जारी, अध्यक्षमा विपिन भक्त अधिकारीको अग्रता। आर्थिक वर्ष 2083-84 लागि नवलपुरका स्थानीय तहलाई करिब 4 अर्ब अनुदान, टिकौली जंगलमा गति मापन क्यामेरा जडान, सडक सुरक्षा सुदृढ हुने अपेक्षा। र सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग, फिफा विश्वकप 2026 खेलमा मोरक्को र ब्राजिलको खेल बराबरीमा रोकियो। अवस्था सामुदायिक रेडियो विजय एफएम 101.10 छ, इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर के साथ प्रसारण भइरहेको बिहान 6:30 विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। जगन्नाथ उपाध्याय बिदा हुन्छु। नमस्कार।

0: यूजर एफएम 101.9 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांच सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र ऑक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तँलाई जान्छ सुनाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
0: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437
6: अहिले बिहानको 7 बज्यो
7: को जर्किन बोक्दै कता हो दिदी
8: सञ्जीवनी तेल मिल
7: किन नि सञ्जीवनी तेल मिल नै
8: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बाल बालिकालाई मालिस गर्न पनि हुने
7: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
0: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
9: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
0: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 न्याय चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 98580-26445 र 98480-27445
10: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
11: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
10: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
11: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक इएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा
10: ए
11: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
10: ए हो र बाबु
11: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
10: ए
11: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
10: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
12: नेपाल सरकार विज्ञापन बोर्ड
0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
12: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
14: ल, लिनुहोस्।
13: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
14: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
15: स्वाद मात्र होइन प्रेम पस्कने।
16: मानसिक समस्याबाट बच्ने उपायहरू।
17: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
16: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ।
17: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ।
16: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
17: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ।
16: मादक पदार्थ र लागु औषध सेवन नगरौँ।
17: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
16: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
18: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
19: सुन्तली दिदी, वन त आगोले सक्खापै पार्न आँट्यो, के गर्ने होला भन्या?
20: जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन के अरे?
19: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि? यो कुरो बुझ्नुहोस् न।
20: ए हो त नि है, सही कुरा गर्यौ तिमीले। मैले त यतातिर सोच्दै नसोचे कि
19: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
20: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
21: भीम बहादुर कुमाल, अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट नगरपालिका, नवलपुर।
22: ओहो दाई, नमस्कार।
23: नमस्कार।
22: आराम हुनुहुन्छ?
23: आरामै छु।
22: घर त राम्रो बनाउनु भएछ।
23: अँ, यसो भनौँ।
22: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
23: अँ, यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
22: ए, गजबको काम गर्दा रहेछन् त।
21: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैंडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 450 66 189 र 98 071 68 139।
24: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
20: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो। पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
24: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गएर कोटेकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
1: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550 74503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: FM 101.6।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
3: दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, म किन दिन्थे।
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
0: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
4: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिउँ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त, घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
6: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि, गैडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
5: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
7: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
3: खै, जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ, जन्म दर्ता नभई त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: ए, पहिला कसैले भनेन नि?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
10: मैले बुझिसकेँ बाबा, यही गैडाकोट नगरपालिका नजिकै गैडाकोट फन पार्क छ नि, त्यही गर। हुन्न र?
9: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
11: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिर्मा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
12: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015104 मोबाइल 98612204437
13: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला
14: एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि बसाई सरी आएको भए सोपको प्रमाणपत्र चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
14: तेलको जर्किन बोक्दै कता हो दिदी
6: सञ्जीवनी तेल मिल
14: किन नि सञ्जीवनी तेल मिल नै
6: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
14: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
12: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
14: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरायसी तोरी पेलले व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
12: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैंडाकोट 2 नयाँ चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 98580-26445 र 98480-27445
15: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
16: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
15: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
16: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली
15: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
16: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
17: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
18: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
19: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 0556 98 833 र 598 834

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी, त्यहीँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्तसिन पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
6: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो, किन नि, के भयो, सन्चो भएन?
6: होइन, यतिकै जानै मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
7: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति कामले पाल्नुभयो?
7: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
11: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
10: प्रत्येक दिन दन्त रोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
11: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन, फोन 0056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0056-13-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
12: सर, एउटा प्रश्न सोधौँ है।
13: सोध न
12: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
13: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
12: हस्, धन्यवाद सर।
14: कैलाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
16: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवल।

वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल सागसब्जी अन्डा माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
6: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
9: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ।

0: अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
1: गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: हे वन सम्पदा चोरी तस्करीमा लाग्नेहरू हो, होसियार होसियार, अब तिमीहरूका दिन गए। प्रहरी र नागरिक समाज तिमीहरूको निगरानी गरिरहेछ।
3: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
4: सिद्धार्थ चस्मा घर,
5: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
4: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्मा घर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि।
5: हजुर, हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क सिद्धार्थ चस्मा घर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि। फोन 0785015 16, मोबाइल 98473 23 613।
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
7: अहिले बिहानको 8 बज्यो।
8: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, सामुदायिकको आवाज।

n'est pas car. सरकारले सुरु गरेका नीतिगत सुधारले चालू आर्थिक वर्ष 2082-83 आर्थिक गतिविधि बढ्ने नेपाल राष्ट्र बैंकले प्रक्षेपण गरेको छ। बैंकले सार्वजनिक गरेको चालू वर्षको अर्थवार्षिक प्रतिवेदनले नेपालको अर्थतन्त्र क्रमशः सुधार उन्मुख रहेको संकेत गरेको हो। सरकारको नीतिगत सुधार, प्रभावकारी बजेट व्यवस्थापन तथा नयाँ विकास कार्यक्रमको कार्यान्वयनले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने, उत्पादन, व्यापार तथा सेवा क्षेत्रका गतिविधिमा क्रमिक वृद्धि हुने र अर्थतन्त्र चलायमान भई आर्थिक गतिविधि बढ्ने अनुमान प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनका अनुसार आर्थिक वर्ष 2082-83 दोस्रो त्रैमाससम्म मुद्रास्फीति तोकिएको सीमाभित्र रहे पनि पश्चिम एसिया लगायत विश्व भूराजनीतिमा देखिएको तनावले, पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले समग्र आपूर्ति श्रृंखलामा असर गरी मूल्यमाथि चाप पर्ने देखिएको छ। भारतले नेपाली चियामा कडाई गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन्। 53 उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएसन नेपालले आगामी असार 1 गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ। संस्थाका अनुसार भारतीय बजारमा पुगेको 3,00,000 किलो भन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र छ भने उद्योगमा 7,00,000 किलो भन्दा बढी तयारी चिया थन्किएको छ। भारतले सन् 2026 मे 1 देखि नेपालबाट आयात हुने चियामा स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर लागू गरेको छ। यस अनुसार प्रत्येक गाड़ीको चिया छुट्टा छुट्टै परीक्षण गर्नुपर्ने, प्रतिवेदन आउन 20 दिन भन्दा बढी लाग्ने र चिया नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता छ। उद्योग बन्द हुँदा हजारौं किसान प्रभावित हुनेछन्। सूर्योदय नगरपालिकामा मात्र 2,995 चिया किसान छन्। त्यहाँ 33,655 रोपनी क्षेत्रफलमा चिया खेती हुँदै आएको छ, जहाँबाट वार्षिक 2 करोड़ किलो हरियो पत्ती उत्पादन हुने गर्दछ। 65 भन्दा बढी चिया उद्योग रहेको सूर्योदय नगरपालिकाले चिया बिक्रीका लागि भारतीय अवरोध खुल्ला गर्न तत्काल उच्च स्तरीय कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयसँग माग गरेको छ। भारतको कोलकाता पुगेका नेपाली चियाका कन्साइनमेन्टमाथि भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै प्रवेश गरी प्रत्येक बोराको नमूना संकलन र परीक्षण गर्न थालेको तथा आधा दर्जनभन्दा बढी ट्रकबाट नमूना संकलन गरिएको एक साता व्यतीत भइसक्दा पनि प्रयोगशालाको प्रतिवेदन प्राप्त नभएर प्रतिवेदन बेगर बिक्री वितरण पूर्ण रोक लगाइएको किसानले बताएका छन्। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका नवीन कोइरलाका अनुसार नेपालबाट वर्षेनी 70,00,000 किलो भन्दा बढी अर्थोडक्स तयारी चिया निर्यात हुन्छ, जसको 90% भन्दा बढी भारतीय बजारमा जाने गरेको छ। वार्षिक सभारू 4 अर्ब बढीको तयारी चिया निर्यात हुने नेपालमा अर्थोडक्स चिया मुख्यतया इलाम, पाँचथर र धनकुटाबाट उत्पादन हुने गर्दछ। पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 एक दर्शन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि 67,01,00,000 बजेट विनियोजन गरेको छ। हालसालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको लागि वार्षिक विकास कार्यक्रम अन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आगामी आर्थिक वर्षका लागि निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्ग निर्माणका लागि 50 करोड बजेट विनियोजन गरेको छ। गुवारको साधु बाटो एकान्त कुना फ्लाइओभरका लागि 12,66,00,000 छुट्याएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ। त्यसै गरी सुरुङ मार्ग विकास कार्यक्रमका लागि 3,77,80,000 बजेट छुट्याइएको छ। सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङ मार्ग अध्ययनका लागि 5,60,000 बजेट विनियोजन गरिएको छ। त्यस्तै गरी शिवपुर भालुवङ सुरुङ मार्गका लागि 3,92,000 रकम छुट्याइएको छ। रानीघाट भुरीगाउँ सुरुङ मार्गका लागि 3,92,000 बजेट छुट्याइएको छ। नेपालमा वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार एकै महिनामा नेपाल भित्रेको रेमिट्यान्स रकम 2,57,00,000,000 रुपियाँ पुगेको छ, जुन हालसम्मकै उच्च मासिक रेमिट्यान्स प्रवाह हो। राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो 10 महिनामा कुल रेमिट्यान्स प्रवाह 19,16,00,000 रुपियाँ पुगेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 41.2% बढी हो।
अमेरिकी डलरमा गणना गर्दा पनि रेमिट्यान्स उल्लेख्य रूपमा बढेको छ। डलरमा रेमिट्यान्स प्रभाव 33% वृद्धि भएको राष्ट्रबैंकले जनाएको छ। यसले विदेशमा कार्यरत नेपालीहरूको आमदानी बढ्दै गएको तथा औपचारिक माध्यमबाट रकम पठाउने प्रवृत्ति बलियो बन्दै गएको संकेत गरेको छ। वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिनेको संख्या केही घटे पनि पुनः सोही गन्तव्य मुलुकमा फर्किने कामदारहरूको रि एन्ट्री श्रम स्वीकृतिमा उल्लेख्य वृद्धि भएको देखिएको छ। रेमिट्यान्समा आएको यो वृद्धिलाई नेपालको अर्थतन्त्रका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ। रेमिट्यान्सले विदेशी मुद्रा संचित बलियो बनाउन, भुक्तानी सन्तुलन सुधार गर्न तथा बैंकिङ प्रणालीमा तरलता कायम राख्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। कोशी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालय असार 1 गते ल्याउने बजेट निर्माणको अन्तिम चरणमा पुगेको छ। यसपटक प्रदेश सरकारले 40 अर्ब हाराहारीको बजेट ल्याउने सम्भावना देखिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले 40 अर्बको स्रोतमा राजस्व बाँडफाँडबाट 13 अर्ब हाराहारी आउने अनुमान गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि संघबाट कोशी प्रदेशले 16 अर्ब 47 करोड 10 लाख रुपियाँ अनुदान पाउनेछ। यस्तै आन्तरिक राजस्वबाट 5 अर्ब संकलन गर्ने र संचित कोषबाट खर्च नहुँदा चालु आर्थिक वर्षको अनुमानित 5 अर्ब बचत हुने मन्त्रालयको अनुमान छ। उक्त स्रोतहरू गरेर जम्मा 39.5 अर्ब पुग्छ। थप अपुग 1 अर्ब रुपियाँको स्रोत देखाउन प्रदेश सरकारलाई असजिलो नहुने देखिन्छ। नेपालमा राइड सेयरिङ सेवा सुरु भएको करिब 10 वर्षपछि कानून निर्माण थालनी हुँदा त्यसमा भएका कतिपय व्यवस्था व्यावहारिक नभएको सरकारवालाहरूले बताएका छन्। राइड सेयरिङ व्यवसायलाई व्यवस्थित गर्ने उद्देश्यले सरकारले गत वैशाखमा सार्वजनिक गरेको डिजिटल मोबिलिटी सेवा सञ्चालन सम्बन्धी मापदण्ड 2082 मस्यौदा सार्वजनिक गरेको छ, जसमा भएका कतिपय व्यवस्था व्यावहारिक बनाउनु पर्ने सरकारवालाहरूको भनाइरहेको छ। सरकारवालाले सेवा प्रदायकले प्राप्त भाडादरको अधिकतम 10% मात्रै राख्न पाउने व्यवस्था पनि अव्यवहारिक भएको बताउँदै आएका छन्। मस्यौदामा यो क्यापले स्वदेशी र विदेशी दुवै लगानीकर्तालाई निरुत्साहित गर्ने उनीहरूको तर्क छ। डिजिटल प्लेटफर्म र स्टार्टअपलाई प्रारम्भिक अवस्थामा ठूलो लगानी आवश्यक हुन्छ। यस्तोमा कमिसनमा क्याप लगाइदिँदा लगानीमा प्रतिफल प्राप्त गर्ने समय लामो हुन सक्ने उनीहरूको दावी छ। र नेपाल राष्ट्रबैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्रबैंकका अनुसार अमेरिकी डलर 1 को खरिद दर 151.88 रुपियाँ र बिक्री दर 152.48 रुपियाँ निर्धारण गरिएको छ। त्यस्तै युरोपियन युरो 1 को खरिद दर 175.80 रुपियाँ र बिक्री दर 176.50 रुपियाँ, युके पाउन्ड स्टर्लिङ 1 को खरिद दर 203.73 रुपियाँ र बिक्री दर 204.54 रुपियाँ, स्विस फ्रान्क 1 को खरिद दर 190.78 रुपियाँ र बिक्री दर 191.53 रुपियाँ कायम गरिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: FM 101.6
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
2: जापानिज भाषा कहाँ
1: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
3: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538094 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809239394
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
5: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
6: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषधि खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
7: मेरो तँलाई जान्दछ पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
8: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509034
9: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ त्यो हो बचत गर्ने बानी थोरै थोरै गरेर गरिएको बचतले शिक्षा स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ सहकारीसँग जोडिनुहोस् नियमित बचत गर्नुहोस् आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस् आजै सुरु गरौँ बचत गर्ने बानी स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व
10: नमस्ते डाक्टर सर
11: नमस्ते बस्नुस् न भन्नुस् त के हो
10: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
11: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
10: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
11: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
10: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
10: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
11: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
12: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ
13: नेपाल सरकार विज्ञापन बोर्ड 1 युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
12: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
13: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
12: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
13: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ
12: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
13: रक्तदान जीवनदान मात्र होइन यो त दानहरूमध्येकै ठुलो दान महादान हो
12: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ
14: हेलो हाई ओ साथी तिमी कता हिँडेको
15: हाई म आज गयाको ड्रेस अप भनेको
14: किन के पाइन्छ र त्यहाँ
15: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
16: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा
17: सम्पर्क गैंडाकोट ड्रेस सप गैंडाकोट आठ कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855503060
18: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
19: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
18: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
19: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौलाकाली
18: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
19: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबलकार गैंडाकोट एक नवलपुर
20: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
21: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
20: भयो दाई
17: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
22: तेलको जर्किन बोक्दै कता हो दिदी
23: सञ्जीवनी तेल मिल
22: किन नि सञ्जीवनी तेल मिल नै
23: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
22: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
17: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
22: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरायसी तोरी पेलले व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
17: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैंडाकोट 2 नयाँ चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 9580 26445 र 9480 27445

0: FM 101.9 विजय FM 101.9
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।
2: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
3: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
2: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
3: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
4: ए ल ल जाऊ जाऊ जाऊ।
5: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
6: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण साह पुछा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।

0: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
1: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
3: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
4: अहिले बिहानको 9 बज्यो।

0: Zoo FM 101.9
1: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पशुको थियो, पौषकै समस्याले हो, दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
7: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
15: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
16: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीला चोक नारायणगढ, फोन नम्बर 0656 98 833 र 598 834।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
1: जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
2: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556 38 894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0078 50 12 94 मोबाइल 9809233894
3: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
4: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
3: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
5: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैँडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550 54692 र 98550 54968
2: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
2: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
2: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैँडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570 82693 98570 82696
6: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठुलो क्षति हुन सक्छ
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ खाना पकाउने ग्यास सुरक्षित राखौँ
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ
7: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ पानीका स्रोतलाई व्यवस्थित गरौँ समुदायसँग सहकार्य गरौँ
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ
7: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौँ वन जङ्गल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ
6: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: ओहो दाई नमस्कार।
2: नमस्कार,
1: आराम हुनुहुन्छ?
2: आरामै छु।
1: घर त राम्रो बनाउनु भएछ?
2: अँ यसो भनौँ।
1: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
2: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
1: ए गजबको काम गर्दा रहेछन् त।
3: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801768139। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: FM 101.6
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन

0: जति बुझिस?
1: अँ बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
4: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
7: हाई, म आज गयाको ड्रेस अपिनेको।
6: किन, के पाइन्छ र त्यहाँ?
7: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
8: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
9: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456045090 र 98550503060।
10: तेलको जर्किन बोक्दै कता हो दिदी?
11: सञ्जीवनी तेल मिल।
10: किन नि सञ्जीवनी तेल मिल नै?
11: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
10: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
9: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
12: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
9: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व, शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580-26445 र 98480-27445।
13: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
14: यी संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: डेंगू रोकथाम तथा नियन्त्रणका लागि अत्यन्तै जरुरी सूचना।
16: डेंगु रोग एक प्रकारको भाइरसले हुने रोग हो। यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ।
15: यो लामखुट्टे दिनको समयमा सक्रिय रहन्छ र विशेष गरी साँझ र बिहानको समयमा टोक्ने गर्दछ।
16: संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित नै हुन्छन् र यसको अण्डा पानी बिना पनि महिनौसम्म जीवित रहन सक्छ।
15: डेङ्गुबाट बस्नको लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ। साथै लामखुट्टेले फूल पार्ने ठाउँहरू खोजी त्यसको व्यवस्थापन गर्नुपर्छ।
16: पानी राख्ने भाँडाहरू जस्तै पानी ट्याङ्की, गाग्री, ड्रम आदि सधैँ छोपेर राख्नुपर्छ। लामखुट्टेको नियन्त्रणको लागि घर वरपर पानी जम्न दिनु हुँदैन। यो कार्य वर्षायाम अगाडि तथा वर्षायाममा हरेक हप्ता गर्नुपर्छ।

0: खुट्टेको प्रजनन स्थल नष्ट गरी डेङ्गु वृद्धि नियन्त्रण गर्न व्यक्तिगत तथा सामुदायिक प्रयास अपरिहार्य रहन्छ।
1: विश्व स्वास्थ्य संगठनको सहयोगमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
3: अहिले बिहानको 10 बज्यो।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: हेर त रगत रगत भो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
9: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौँ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
13: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
12: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
14: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा। सम्पर्क नम्बर 0785015, मोबाइल 98612-20437।
15: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
16: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
15: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
17: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। एक

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: खै जन्म दर्ता दिनुस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: ए, पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
8: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ल ल दुबै जनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
4: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
5: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
6: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
7: सर्जरी सम्बन्धी सेवा,
6: हाड जोडी सम्बन्धी सेवा,
7: स्त्री तथा प्रसूति रोग सेवा,
6: बाल रोग सेवा,
7: न्यूरो सर्जरी सेवा,
6: न्यूरो साइकियाट्रिक सेवा,
7: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
5: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
8: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
9: तेलको जर्किन बोक्दै कता हो दिदी?
10: सञ्जीवनी तेल मिल।
9: किन नै सञ्जीवनी तेल मिल नै?
10: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
9: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
2: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
8: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
2: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580-26445 र 98480-27445।

0: Welcome to hell.
1: यो खेल हो पैसाको पावरको अनि कुर्चीको सारा सत्ता आफ्नै मुठीमा जे गरे नि आफ्नै मर्जी भो नेता मन्त्री पुलिस प्रशासन आफै कानुनमा आफ्नै शासन बोले कि बोल्यो छोयो कि सक्यो गर्दिन कहिले नि भाषण।

0: BJ 淡静
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
2: अहिले बिहानको 11 बज्यो
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल।

0: आनन्द छ।
1: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
2: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो, जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
4: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: 101.6
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ।
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैँडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
6: खै जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभई त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
13: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाणपत्र, चालू आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सर, एउटा प्रश्न सोधौँ है।
6: सोधन
5: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
6: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
5: हस्, धन्यवाद सर।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
8: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
10: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
11: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
12: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
11: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
13: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
14: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9855074503 र 9851184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
15: को जर्किन बोक्दै कता हो दिदी
16: सञ्जीवनी तेल मिल
15: किन नि सञ्जीवनी तेल मिल नै
16: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
15: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
17: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
18: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरायसी तोरी पेलले व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
17: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 न्याय चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 9580 26445 र 9480 27445

0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एभरोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N

0: चौतारले निर्दिष्ट गरे बमोजिम। गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
1: हेलो हाई, ओ साथी तिमी कता हिडेको?
2: हाई, म आज गैंडाकोट ड्रेस अपिनेको।
1: किन, के पाइन्छ र त्यहाँ?
2: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
3: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस अपमा।
4: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855050360।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
6: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
6: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
8: विजय
4: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9861220437।
9: अहिले मध्याह्नको 12 बज्यो।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: कस्तो यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
10: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
9: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
10: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
11: ए ल ल, जाऊ जाऊ जाऊ।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612024437।
12: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
13: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
14: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
15: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
14: भयो दाई।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
0: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो ऱ्याम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट।
0: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नौलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
5: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौं।
6: भीम बहादुर कुमाल, अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैराकोट नगरपालिका, नवलपुर।
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
7: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
6: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
8: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैराकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: विजय FM 101.9
1: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्तसेन पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
11: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
11: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
10: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
12: घरै उज्यालो
13: भाइ। ए दाइ, होइन दाइ त बोल्नु नै हुन्न त।
14: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
13: होइन, कसरी यस्तो भयो भाउजू?
14: पानी पर्यो भनेर तार छुटाउनु जानु भएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै, सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
13: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
14: भन्न नै लाज हुन्छ बाबु, कुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
15: विद्युत चोरी गर्नु कानुनी अपराध हो, विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिल्यै नगरौँ।
16: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।
17: सम्पत्ति कर तिर्नका लागि निवेदन
16: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाण पत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: DJ Tanche विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124437।
1: अहिले दिउँसोको 1 बज्यो।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
4: दिन त। हेलो, भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर,
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, म किन दिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
5: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
1: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
5: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
7: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत

0: ताउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
0: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 056-513-412 मोबाइल 98-013-63-412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
2: तेलको जर्किन बोक्दै कता हो दिदी
3: सञ्जीवनी तेल मिल
2: किन नि सञ्जीवनी तेल मिल नै
3: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बाल बालिकालाई मालिस गर्न पनि हुने
2: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
0: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
2: हाम्रा विशेषताहरू लोकल तोरीको

0: धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
2: ल ल, दुवै जनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई

0: भारतीय सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
3: घरै उज्यालो।
4: हेलो, यता यता, म इलेक्ट्रिसियन। तपाईँलाई थाहा छ विद्युतीय करेन्टले मान्छे कसरी मर्छ? करेन्ट बग्ने बिजुलीको नाङ्गो तार छुने अनि बिजुली बलेन भनेर मेन स्विच बन्द नगरी तार चलायो भने करेन्ट लाग्न सक्छ। बढी भोल्टेज आएको समय पर्यो भने त नाङ्गो तारले ज्यानै लिन सक्छ। कसैलाई करेन्ट लागेको देखेमा त्यो मान्छे र तारलाई छुनु हुँदैन। बचाउन खोज्ने नै करेन्ट लागेर मरेका घटनाहरू पनि छन् है। त्यसैले कसैलाई करेन्ट लागेको देखेमा सुक्खा काठको लट्ठीले मान्छेलाई तारबाट छुटाउने अनि सकेसम्म छिट्टै नजिकको स्वास्थ्य चौकीमा पुर्याइहाल्ने। घरमा बत्ती बिग्रियो भनेर आफै बनाउनतिर लाग्दा जोखिम हुनसक्छ। त्यसैले म जस्तै तालिम प्राप्त इलेक्ट्रिसियनलाई बोलाएर मात्रै बिजुली बनाउनुहोला।
3: घरमा वायरिङको मर्मत सुरक्षित तरिकाले गरौँ अथवा तालिम प्राप्त प्राविधिकको सहयोग मागौँ।
4: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।
5: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
6: अहिले दिउँसोको 2 बज्यो।

0: FM 101.9
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
2: जापानिज भाषा कहाँ
1: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
3: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556 38 894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0780 50 12 94 मोबाइल 9890 29 33 894 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
2: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
2: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ खाना पकाउने ग्यास सुरक्षित राखौँ
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ
5: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ पानीका स्रोतलाई व्यवस्थित गरौँ समुदायसँग सहकार्य गरौँ
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ
5: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौँ वन जङ्गल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ
4: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: कस्तो
8: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
9: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
8: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
9: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
10: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
3: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 9861224437
9: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
11: जन्म मृत्यु बसाइ सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
3: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
11: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
12: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौँ
7: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट

0: तपाई अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो कौशको थियो, कौशकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला जान्त सिना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
11: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
14: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
13: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
15: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी। फोन 0-78-50-12-26। वेबसाइट www.maulakalika.org.np।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
4: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
3: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
4: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैंडाकोट 9, नवलपुर।
5: ओहो दाई, नमस्कार।
6: नमस्कार।
5: आराम हुनुहुन्छ?
6: आरामै छु।
5: घर त राम्रो बनाउनु भएछ।
6: यसो भनौँ।
5: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
6: यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
5: ए, गजबको काम गर्दा रहेछन् त।
4: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैंडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98450-66-189 र 98071-68-139। तेलको जर्किन बोक्दै कता हो दिदी?
7: सञ्जीवनी तेल मिल।
4: किन नि सञ्जीवनी तेल मिल नै?
7: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर, खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
4: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2, न्याय चोक, नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580-26445 र 98480-27445।

0: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
2: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
3: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
2: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98555 54692 र 98555 54968।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
8: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98555 54934।
9: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
10: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
9: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
10: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
9: ए,
10: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
9: ए हो र बाबु?
10: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
9: ए,
10: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
9: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: हेलो हाई, ओइ साथी, तिमी कता हिँडेको?
13: हाई, म आज गयाको ड्रेस सपिनेको।
12: किन, के पाइन्छ र त्यहाँ?
13: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
14: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाको ड्रेस सपमा।
1: सम्पर्क गैँडाकोट ड्रेस सप, गैँडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456 45090 र 98555 5360।
15: जय माता मौला काली। कालीगण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
16: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
15: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
16: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
15: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
16: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।
17: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
18: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
17: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
19: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
3: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
19: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
20: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
21: सक्षम फर्निचर गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550 74503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात घोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला कान्त सुनाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
6: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
7: मैले बुझिसके बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फनपार्क छ नि त्यही गर हुन्न र
6: ल ल गएर तुरुन्त बुक गरिहाल है
8: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-0 मोबाइल 98612-20437
9: ए भुजेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
10: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सर्जमेन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
9: भयो दाई
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: Güzel FM XM8.6.
1: नमस्ते डाक्टर साहब.
2: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि. बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: जय हनुमान, ज्ञान गुण सागर.
6: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ.
7: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ. कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ. साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ.
6: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर.
8: बढ्दो गर्मी यामसँगै वनजङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौ.
9: हरिमाया अधिकारी, अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह, गैडाकोट, नवलपुर.
10: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ. सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ.
11: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्.
10: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश.

0: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: हेलो हाई, ओ साथी, तिमी कता हिँडेको?
7: हाई, म आज गयाको ड्रेस सपिनेको।
6: किन, के पाइन्छ र त्यहाँ?
7: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
8: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
0: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-5450-90 र 98550-5360।
9: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
10: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
9: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
10: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी

0: कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
1: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
0: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबल कार गैंडाकोट एक नवलपुर
2: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
4: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
5: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
6: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
7: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-830 र 598-834
8: विजय टाइम विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437
9: अहिले दिउँसोको 4 बज्यो

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त
6: हुन्छ,
5: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-4943-73 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-5-13-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
3: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
2: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
4: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
5: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
4: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
6: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 प्रासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
7: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
8: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: अब तैँले मेरो बाटो छिक्ने अधिकार छैन। कस्तोसँग फसेछु नि, तैँले मेरो मन यति दुखासस्?
1: माया थियो पो बाटो छिकेको, नत्र भने छिक्ने थिएन। तिम्रो पो मन दुख्यो, मेरो त मनै मरिसक्यो।
0: हे प्रभु, यस्ताको त मुखेर नपरोस्।

0: बाल बालिकालाई खेलौना कार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला जान्दछन् पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
6: लो, किन नि, के भयो, सन्चो भएन?
5: होइन, यतिकै जाने मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
7: नमस्ते, कति कामले पाल्नु भयो?
6: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
7: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
5: हस् म्याडम।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
0: गैंडाकुट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकुट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकुट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्तापूर्व।
9: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
10: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
9: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
10: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन, फोन 0-56-494-373 र 494-741, शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि, फोन 0-56-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
11: हेलो हाई, ओ साथी, तिमी कता हिँडेको?
12: हाई, म आज गैंडाकोट ड्रेस सपिङको।
11: किन, के पाइन्छ र त्यहाँ?
12: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
13: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडा

0: जाँच गरिन्छ।
1: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
2: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
3: सर्जरी सम्बन्धी सेवा,
2: हाड जोडी सम्बन्धी सेवा,
3: स्त्री तथा प्रसूति रोग सेवा,
2: बाल रोग सेवा,
3: न्यूरो सर्जरी सेवा,
2: न्यूरो साइकेट्रिक सेवा,
3: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
1: थप जानकारीको लागि सम्पर्क एमपीआई नयाँडी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
4: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
5: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
6: अहिले साँझको 5 बज्यो।

बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556588694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778012094 मोबाइल 9809233894

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
3: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
11: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
13: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
12: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
13: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
12: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
13: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
14: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
15: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
14: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
16: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
17: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550074503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: दमौलीमा गेट मायालुले सम्झना गरेमा हुन्थ्यो सधैँ भेट यो मिठो लोक भाका सँगसँगै कार्यक्रम रमाइलो साँझमा हार्दिक स्वागत गर्दछु। कार्यक्रम रमाइलो साँझको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्भ्रिय आफन्तहरूमा आज पनि यस्तै मिठा लोक भाकाहरू लिएर हजुरलाई मनोरञ्जन दिलाउने कोसिसमा जुट्नको लागि उपस्थित भइसकेका छौँ। यति बेला मलाई प्रविधिमा रहेर प्राविधिक मित्र अरुण घिमिरेको साथ मिलेको छ भने आवाजमा छु म प्रमिला लामिछाने। कलि ओह्राली भन्ज्याङ्गन चौतारीमा गुनगुनिने यी सुमधुर लोक भाकाका साथ हामी कार्यक्रम रमाइलो साँझ लिएर हरेक दिन यसै समय 5:30 बजेदेखि 6:30 बजेसम्म 1 घन्टाको समयभर हामी तपाईँहरूसँग कुराकानी गर्नको लागि तपाईँहरूका सन्देशहरू लिई तपाईँहरूको रोजाइका केही सङ्गीतहरू राखी तपाईँहरूलाई मनोरञ्जन दिलाउने कोसिसमा जुट्नको लागि उपस्थित हुने गर्दछौँ। र कार्यक्रम तपाईँले विजय एफएम 101.6 MHz सुन्न सक्नुहुन्छ भने हाम्रो पात्र र नेपाली पात्रबाट पनि सुन्न सक्नुहुन्छ। सँगै हामी फेसबुक लाइभमा पनि जोडेका छौँ, त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ र हामीलाई सन्देशहरू पठाउन सक्नुहुन्छ। तपाईँका सन्देशहरू हामी एकैछिन पछाडि लिन्छौँ, तर त्यसभन्दा अगाडि हामीसँग कोही साथी आइसक्नु भएको छ। आजको फर्स्ट कलर पनि हुनुहुन्छ, उहाँ को हुनुहुन्छ उहाँलाई स्वागत गर्छौँ हामी। हजुर नमस्कार।
1: हेलो नमस्ते।
0: हजुर नमस्ते, नमस्कार हजुर। काठमाडौँबाट आशिषजी बोल्नुभयो?
1: हजुर पक्कै भने आराम हुनुहुन्छ?
0: हजुर एकदमै ठिक छु आशिषजी, सन्चै आराम हुनुहुन्छ हजुर?
1: ठिकै छ भन्नु पऱ्यो, यतातिर शीतल छ अहिले चाहिँ, अब काम के हुने टाइम पनि भइरहेछ।
0: हजुर काममै हुनुहुन्छ?
1: हजुर हजुर अहिले काममै छु, दैनिकी राम्रैसँग फिट भयो।
0: हजुर खाजा त खाइसक्नु भयो आशिषजी?
1: खाजा त अघि नै हो, अब खाजा खाएर नि अब बेला त हिँड्ने बेला पनि हुन लागिसक्यो है।
0: हजुर हजुर, अनि अरू सुनाउनुहोस् नयाँ नौलो खबर।
1: नयाँ नौलो के छ, पानी पर्न परेको एक दुई दिन भयो काठमाडौँतिर चाहिँ, अरू राम्रै छ, अब कामहरू चलिरहेका छन् है।
0: हजुर आफ्नो दैनिकी राम्रो भइराखेको छ है?
1: हजुर
0: हजुर। अनि भाका रोजिसक्नुभयो आशिषजी?
1: एउटा पुरानो गीत रोजेको छु, मिठो गीत सार बजाइदिनुहुन्छ राम्रो अरुणजीले।
0: हजुर पक्कै, हजुर पक्कै पनि तपाईँको रोजाइको भाका अरुणजीले पक्कै पनि बजाउनुहुनेछ। गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ।
1: अन्त विशेषताहरूलाई धेरै धेरै सम्झना गरे, अनि हाम्रो अरुणजी विजय एफएम हिङका टिमलाई नै मिठो सम्झना, अनि साथीहरू भन्नुपर्दाखेरि हाम्रो भुवन सुन्दास, त्यसरी निर्मला भट्ट, ठकाल धर्मराज, एकछन विराट, परुण चञ्चल, सुमी लिम्बू, कमला मुखिया, मुना मुखिया, सृजना मुखिया, बहिनी दिलसा राई, पूर्वी एक्सप्राई, सरस्वता पोखरेल, भूमिका राई तामाङ, बुबुशेष मगर, लक्ष्मी क्षेत्र, मिसमणि सापकोटा, अनि खाजराम नौपाने, कुमार चर्दा, मुरारी कोइराला, प्रकाश गुरुङ, अनि विष्णु निर्मला हुने, हर्पल रोशनी, राज खाले मगर, सिगन खाबेन, बहिनी सुन्ता खुलुङ, बहिनी अलिसा लिम्बू, अनि देवेन्द्र सापकोटा, हेमप्रसाद पाण्डे, दाई टङ्क किराँत लगायत, अब सबैजना विशेष गरी नाम सक्ने सबै सबै साथीहरूलाई सम्झना गर्दै छुटिन्छ है।
0: हजुर नमस्कार, हुनुहुन्थ्यो काठमाडौँबाट आशिष नयन बस्नेतजी, उहाँसँग हामी छुट्टो अनि मिठो कुराकानी गरिसकेका छौँ। 0878-50-14-00 तपाईँहरूको लागि हामीले खुल्ला गरेका छौँ, आउन सक्नुहुन्छ, आएर कुराकानी गर्न सक्नुहुन्छ। र अर्को साथी पनि आइसक्नु भएको छ, हामी उहाँसँग पनि कुराकानी गर्छौँ। कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार।
2: नमस्कार प्रमिलाजी।
0: हजुर नमस्कार हजुर, हाम्रो भरतपुरबाट बोल्नुभयो?
2: हजुर
0: आज त गर्मी घाम पनि चर्कियो, पानी पनि पर्यो, एकैछिनमा हावा पनि चल्यो है। हजुर अनि खाजा त भइसक्यो हाम्रो काजीरामजीको? हजुर कार्यक्रम सुन्दै हुनुहुन्छ? कार्यक्रम प्रति सल्लाह सुझाव छ भने दिन सक्नुहुन्छ
2: है? कार्यक्रम अति नै राम्रो लाग्छ, 5:30 बजेमा लाग्यो भनेर पहिलेदेखि नै मनमा लागिरहन्छ, त्यस्तो नै छ।
0: हजुर एकदमै एकदमै सुन्नुहुन्छ, हामीलाई फोन गर्नुहुन्छ, हामी कुराकानी गर्नु पनि पाउँछौँ होइन काजीरामजी? हजुरहरूको माया सधैँ यस्तै रहिरहोस्। सुन्छ काजीरामजी, आशिषजीले एउटा मिठो भाका रोज्नु भएको छ, हामी एकछिन पछाडि त्यो गीत बजाउँछौँ, तपाईँले गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ है।
2: सर्वप्रथम हजुरको लागि धेरै धेरै सम्झना भन्न चाहन्छु।
0: हजुर धन्यवाद।
2: देवेन्द्र साहब कोन्द्र सर पाण्डे कुमार सरकार मुखिया सृजना मुखिया कमल मुखिया हुनुहुन्छ अनिता हुनुहुन्छ दीपिका हुनुहुन्छ त्यसै गरी हुनुहुन्छ चन्द्र कृष्ण गुरुङ मनको साथी जगन कार्की राई त्यसै गरी हुनुहुन्छ सुशीलाई नमस्कार।
0: हजुर नमस्कार। हुनुहुन्थ्यो भरतपुरबाट काजीराम नेउपानेजी, हामी उहाँसँग पनि कुराकानी गरिसकेका छौँ र अर्को साथी पनि आइसक्नु भएको छ, हामी उहाँसँग पनि कुराकानी गर्छौँ। हजुर नमस्कार।
3: नमस्कार नमस्कार परिमलाजी नमस्कार। म सुनाउनु होला व्यस्त पनि रहनु होला व्यस्त रहनु होला। गर्मी अत्याधिक बढेको छ, एकदम केयरफुल पनि हुनु होला, पानी पनि तर्फत पिउनु होला। हाम्रो विजय एफएम कहिले कहिले नारायणीको रोग सरेर सुहाँसँग गर्छ, त्यसको निवारण गर्नु होला भन्दै म उमाडी साहबबाट आएँ है त। हजुर
0: हजुर उमाडीजी, हजुर पनि स्वस्थ मस्त अनि व्यस्त रहनु होला, पानी प्रशस्त पिउनु होला।
3: हजुर हजुर पक्कै पनि, अरू त सबै ठिकै छ। अब त्यो तपाईँहरूको रेडियोमा नारायणीको सुहास हटाइदिनुहोस् है, तेलबन्दी गरेर उतै पठाइदिनुहोस्।
0: हजुर हामी पक्कै पनि अब छिट्टै यसको समाधान गरिनेछौँ।
3: सिधै उता तपाईँ त्यहीँबाट चाहिँ उता सिधै तपाईँको भर लङ्गुतिर जोडिदिनु होला कि।
0: होइन हाम्रो यहाँ केही समस्या देखिएको छ, त्यसैले चाहिँ हाम्रो दिउँसोको टाइममा चाहिँ रेडियो बन्द हुने भएको छ केही समयको लागि, अनि त्यसपछि फेरि
3: म त सुनेको हुन्छु आएपछि सुहा मात्रै गर्छ कि, कति नारायण त बढेको छैन के भएछ भन्छु कि म त।
0: होइन बर्खा लाग्यो त्यही भएर होला,
3: बर्खा लाग्यो नारायण बढेकै छैन।
0: नारायण नबढेर यता एफएमतिर बज्यो कि
3: पहिले
0: सङ्केत होला।
3: हजुर
0: हजुर, होइन केही समयको लागि मात्रै हो, केही दिनमा अब हामी यो समस्या चाहिँ समाधान गर्ने कोसिसमै छौँ। हजुर मणिजी, अनि कार्यक्रम त सुन्दै हुनुहुन्छ?
3: हजुर म सुरुबाटै सुनिराखेको भनौँ न, अब तेस्रो कलर भए।
0: हजुर अनि हुन्छ, हामी एकैछिन पछाडि एउटा मिठो भाका सुन्छौँ, गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ है।
3: सर्वप्रथम त हजुरलाई मैले मिठो सम्झना गरेँ, अनि त्यसै गरेर हाम्रो अरुण घिमिरेजी हुनुहुन्छ उहाँको लागि, अनि हाम्रो राजेन्द्र श्रेष्ठजी कता हराउनु हो उहाँको लागि पनि, अनि हाम्रो रेडियो विजय अल स्टार्टिङ भन्न चाहन्छु। त्यसै गरेर साथीहरू भन्नुपर्दा मुना राई लिम्बू, बिमला पुष्पी लिम्बू, सलिना पोखरेल, आशिष नयन, गगन तेह्रथमे, सरोज सिङ्गाली, मोती मगर, काजीराम नेउपाने, प्रकाश गुरुङ, प्रेम परियार, रत्नबहादुर थापा, चन्द्र बसन्ती कोइराला, पश्चिम चितन सीतापुर भन्दै म हजुरको यस भाषाबाट बिदाउँछु। प्रेमलाजी नमस्कार है त।
0: हजुर नमस्कार। हुनुहुन्थ्यो गैराकोटबाट ओमरी सापकोटाजी, हामी उहाँसँग पनि मिठो कुराकानी गरिसकेका छौँ र अर्को साथी पनि आइसक्नु भएको छ, हामी उहाँसँग कुराकानी गर्छौँ। हजुर नमस्कार।
4: हजुर नमस्ते।
0: हजुर नमस्ते। नमस्कार हजुर, कहाँदेखिको बोल्नुभयो होला? रोशनजी भन्नुभयो?
4: हजुर हजुर,
0: धरानबाट है रोशनजी?
4: अहिलेको समयमा म धरानको विश्वविद्यालयबाट बोलिरहेछु।
0: हजुर अनि सन्चै आरामै हुनुहुन्छ?
4: हजुर म एकदमै सन्चै आरामै कुशलै छु भनौँ न।
0: हजुर अनि त्यतातिरको खबर के छ?
4: अहिले कस्तो पानी परिरहेछ, अनि यसो घरतिरै बसिरह हो भनौँ न।
0: पानी परिराखेको छ?
4: हजुर एकदमै
0: शीतलो शीतलो मौसम छ है, त्यसो भए त
4: एकदमै होइन, अहिले पानी परिराखेको कारणले गर्दाखेरि पनि शीतलै छ भन्नुपर्छ। हजुरहरूकोतिर चाहिँ गरेको होला है?
0: हजुर हाम्रोतिर पनि दिउँसो एकैछिन पानी परेको थियो, शीतलो थियो, अहिले चाहिँ घाम अनि त्यसपछि चाहिँ घाम लागेको थियो, तर त्यति गर्मी चाहिँ भएको छैन आज, जे शीतलै छ मौसम। हजुर पक्कै पनि। अनि खाजा त खाइसक्नु भयो नि रोशनजी? हजुर हुन्छ, हामी एकैछिन पछाडि एउटा मिठो भाका सुन्छौँ, गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ।
4: विशेष गरी लगायत प्राविधिकमा रहेर साथी रहनुहुने हाम्रो प्राविधिक मित्र अनि रेडियो रमाइलो साथी कार्यक्रम परिवार सबैको लागि पनि मिठो सम्झना माया हजुरहरू सबैमा भन्न चाहन्छु।
0: हजुर धन्यवाद।
4: हजुर एकदमै मोस्ट वेलकम। अनि केही साथीहरूलाई सम्झिनु पर्दाखेरि हाम्रो प्रकाश गुरुज्यू, काजी राम पानीज्यू, अनि शङ्कर कार्की, मनका जात्री, जीवन कार्की, अरुण नदी खत्री हुनुहुन्छ, अनि त्यस्तै गरी हुनुहुन्छ अम्मनि जोस, इन्द्रगुडा चोकी, अनि मिनबहादुर मगर दाई हुनुहुन्छ, अनि त्यस्तै गरी हुनुहुन्छ हाम्रो प्रवीण मगर, एक्सन विराज, वरुण चञ्चले, अनि अनन्त सुमार, मन्जुर थापा, अनि हाम्रो टेकबहादुर कुमार राई, राजगले मगर, शम्भु पटवाल हुनुहुन्छ, हाम्रो भाइ भगवान् थिए लक्ष्मी गन्छ, दाई चन्द्र बस्ने, कुमार थापा, श्री अङ्गाल, दिलिसा राई, किराती अङ्गना, अनि नाम छुटेको अब धेरै साथीहरू छ है, सबैलाई विशेष सम्झना गर्दै हजुरको कसैबाट छुट्टी।
0: हजुर नमस्कार, हुनुहुन्थ्यो रोशन फुराङ राई, हामी उहाँसँग पनि मिठो कुराकानी गरिसकेका छौँ। तपाईँहरू पनि सुन्दै हुनुहुन्छ भने 0875414000 तपाईँहरूको लागि हामीले खुल्ला गरेका छौँ, आउन सक्नुहुन्छ, आएर हामीसँग कुराकानी गर्न सक्नुहुन्छ भने आफूलाई सुन्न मन लागेका गीत सङ्गीतहरू रोजी आफ्ना फ्री आफन्तहरूलाई पनि सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ। यति बेलाको क्रममा पनि हामी एउटा मिठो भाका सुन्छौँ, त्यसपछि तपाईँहरूसँग कुराकानी गर्नको लागि उपस्थित हुने नै छौँ। सुन्दै गर्नुहोला अनि फोन पनि गर्नुहोला है त।

0: Миксай Тасм Лавс.
1: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
2: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
1: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैँडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550-54692 र 98550-54968
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
5: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
6: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषधि खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
7: मेरो तोलाई जान्छ सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
4: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
8: ए बाबु अँ त्यहाँ

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम्बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ल ल, दुवै जनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: हेलो हाई, ओ साथी, तिमी कता हिडेको?
7: हाई, म आज गैंडाकोट ड्रेस सपिनेको।
6: किन, के पाइन्छ र त्यहाँ?
7: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
8: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
5: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855503060।
9: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
10: छ नि, जाऊ न त स्विमिङ गर्न।
9: स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
10: जाउँ न त जाउँ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
9: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।

0: भया होइन क्यारे।
1: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँसपात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि नब्बे नहुने अक्सिजनमा पनि आगो लाग्या हो कि? यो कुरो बुझ्नुहोस् न।
0: ए हो त नि है, सही कुरा गर्यो तिमीले। मैले त यतातिर सोच्दै नसोचे कि
1: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन त नि दिदी, कुरै नसुने किन उठ्या?
0: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
2: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
3: विजय तान्चे। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
4: अहिले साँझको छ बज्यो।

0: एकैछिनको यो छोटो व्यापारिक विश्राम 6 बजेको टाइम चेक पश्चात कार्यक्रम रमाइलो साँझमा पुनः पनि स्वागत गर्दछु। प्रिय आफन्तहरू के गर्दै हुनुहुन्छ, कस्तो हुनुहुन्छ? साँझको समय छ, घरासी काम धन्दामा नै व्यस्त हुनुहुन्छ होला, खाना बनाउने तत्करमा नै हुनुहुन्छ होला। स्कुल कलेजहरू त आज बन्द थियो, पक्कै पनि घरमै बस्नुभयो होला, धेरै साथीहरू एकदमै रमाइलो गरेर बिताउनु भयो होला र साथमा अहिले हामीलाई सुन्दै हुनुहुन्छ होला भन्ने पनि हामी आशा गरेका छौँ। कार्यक्रम सुन्दै हुनुहुन्छ भने 0875014006 बाटो हुँदै आउन सक्नुहुन्छ, आएर हामीसँग कुराकानी गर्न सक्नुहुन्छ भने हामी फेसबुक मार्फत लाइभमा जोडिराखेका छौँ, त्यहाँ गएर पनि सन्देशहरू पठाउन सक्नुहुन्छ र केही सन्देश छन् हामीसँग म सन्देशतर्फ जान चाहेँ। लेख्नुहुन्छ मिलन घाइरमोटु, लेख्नुहुन्छ गुड इभिनिङ सिस्टर भन्नुभएको छ, गुड इभिनिङ नमस्कार हजुर, अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्ड्स फ्रम दोहा कतार भन्नुभएको छ मिलन घाइरजीलाई, धेरै धेरै धन्यवाद। र मुन्ना कमला मुखिया लेख्नुहुन्छ हेलो नमस्ते भन्नुभएको छ, नमस्ते हजुर, इट्स मी कमला मुखिया फ्रम इलाम, मिस यु अल माई फ्रेन्ड्स, बाई बाई भन्नुभएको छ। कमलाजीलाई पनि धेरै धेरै धन्यवाद। र यति बेलाको क्रममा कोही साथी हुनुहुन्छ, हामी उहाँसँग कुराकानी गर्छौँ। हजुर नमस्कार,
1: हेलो नमस्ते,
0: हजुर नमस्ते, नमस्कार हजुर, दिलसाजी हो, के छ खबर दिलसाजी? सन्चै आरामै हुनुहुन्छ?
1: हजुर मेरो खबर ठिकै छ, भन्नुपर्छ यता पानी चाहिँ परिरहेछ, मौसमको कुरा गर्नुपर्दा भन्नुपर्छ यता
0: पानी परिरहेको छ है?
1: हजुर
0: पानी परेको छ, त्यसो भए त शीतलो छ है?
1: हजुर शीतल त अब सधैँ शीतलै हुन्छ, अब यो पानी परे त अलिक चिसो चिसोको हुन्छ भनौँ न।
0: हजुर पानी परेपछि झनै शीतल होइन?
1: हजुर।
0: अनि अरू समयमा चाहिँ कस्तो छ अहिले मौसम? अरू बेलामा त गर्मी नै छ होला नि होइन?
1: अरू बेला त्यस्तो अब घामै लाग्दैन, लाने पछाडि त गर्मी त हुँदैन, एकदमै अब मौसम चाहिँ अब शीतल हुन्छ, राम्रो अब रमाइलो हुन्छ भनौँ न।
0: जिउस गर्मी चाहिँ भएको छैन है?
1: हजुर
0: हजुर। अनि दिलसाजी के गर्दै हुनुहुन्छ, हामीलाई सुन्दै हुनुहुन्छ?
1: हजुर मैले सुनिरहेको छु।
0: हजुर कार्यक्रमप्रति के सल्लाह सुझाव छ भने दिन सक्नुहुन्छ?
1: त्यस्तो अब सल्लाह सुझाव त खासै के पनि छैन भनौँ न, अब त्यस्तो मेरो लागि चाहिँ सबै ठिकै लाग्छ।
0: हजुर हजुर। अनि आज कुन भाका सुन्ने?
1: मैले एकदमै पुरानो पूर्वेली भाकै रोजिसकेको छु, शम्भु राईको त्यो आलु दम चाहना भन्ने चाहिँ रोजिसकेको छु तपाईँलाई।
0: हस् हुन्छ, गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ।
1: हुन्छ सर्वप्रथम मिठो भैया बोल्ने हजुरको लागि अनि प्रारम्भिक मित्र रेडियो अलिन्दा तिनको लागि मिठो सम्झना भन्न चाहन्छु।

0: Hazırdan divan.
1: Sen yolaşa kata mani saçların kata mani şekilde önünce ben saçını çalı mani bisikli ki mani samzini abo basını ne da kapani şimdi de incelini ola mani sancı mani anne saçları bani kata mani ki kurma edayı mutlu selimbu sani şaşı tapokları mani ben saçını önünce bir panarayı kocsi mani şkosi soya dışarı mani dada anis mani kocsi dada dokkal dalmadas dada zilave mani dada kumar Napoja, ani tari nana dinta jamunza, nana bawa nana kwa nana loksin bantawa, ani tari dijinu chopoja guru, ani dupe sati nana kwa bise sinam chuti sati data bibo sinam chuti takola nipani, ani tari sati soli na pokero kola nipani, ni chusam chuna nana bise sinam chuti mo bawa.
0: Hajur namaskar, hununthi ilam bata dilsa raizi, hami washanga pani mitra kurakani gari sake kacho. हेरोस अर्को साथी आइसक्नु भएको छ हामी उहाँसँग कुराकानी गर्छौँ हजुर नमस्कार
2: हेलो नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर कहाँदेखिको बोल्नुभयो होला
2: बोल्दैछु कलङ्कीबाट सपना खड्का
0: सपना खड्का भन्नुभयो
2: हजुर
0: हजुर सपनाजी के छ खबर सन्चै आरामै हुनुहुन्छ
2: एकदमै ठिक छ सन्चै हजुरलाई कस्तो छ
0: हजुर हामीहरू पनि एकदमै ठिक छौँ हजुर फर्स्ट पहिलोचोटि कुराकानी हुँदैछ हाम्रो
2: हजुर एकदमै पहिलोचोटि हजुरसँग
0: हजुर अरू बेलामा त गरिराख्नु भएको थियो अरू साथीसँग त कुरा भएको थियो
2: हजुर
0: हजुर हस् मेरो कार्यक्रममा चाहिँ हजुरलाई स्वागत छ
2: एकदमै धेरै धेरै धन्यवाद
0: अनि सपनाजीको घरै कलङ्कीतिरै कि
2: मेरो घरै कलङ्की होइन म बस्नु त बानेश्वर बस्छु
0: हजुर हजुर
2: यता आज साथीकोमा आएको थिएँ अनि के अरे साथीले लगाइदिनु भएको फोन मलाई लाउनै गाह्रो हुन्छ नि फोन
0: धेरै साथीहरूले गर्नुहुन्छ त्यही भएर पनि होला है फोन नलाग्ने
2: हजुर
0: हजुर हजुर अनि कार्यक्रम कस्तो लाग्छ केही सल्लाह सुझाव छ भने दिन सक्नुहुन्छ
2: ठिकै छ राम्रो छ कार्यक्रम त
0: हजुर हस् हुन्छ हामी एकैछिन पछाडि एउटा मिठो भाका सुन्छौँ तपाईँले चाहिँ गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ है
2: हुन्छ सर्वप्रथम त हजुरलाई
0: हजुर धन्यवाद
2: यति बेला हुन्छ प्यारी साथी मनमुटी साथी मन्जु थापालाई धेरै धेरै सम्झना मिठो माया अनि आशिष नायन हुनुहुन्छ ढकाल धर्मराज अनि धेरै हुनुहुन्छ साथीहरू सम्पूर्ण साथीहरूलाई कोही कसैलाई बिर्सेको छैन है सपना नाम लिएन भने सबैलाई सम्पूर्ण साथीहरूलाई भन्दै छिटिँदै छ नमस्ते
0: हजुर नमस्कार हुनुहुन्थ्यो कलङ्कीबाट सपना खड्का उहाँसँग चाहिँ मेरो फर्स्ट कुराकानी भयो एकदमै खुसी लाग्यो नयाँ साथीसँग कुराकानी गर्नु पाइयो र यति बेलाको क्रममा अर्को साथी पनि आइसक्नु भएको छ हामी उहाँसँग कुराकानी गर्छौँ हजुर नमस्कार
3: नमस्कार हजुर
0: हजुर नमस्ते नमस्कार हजुर कहाँदेखिको बोल्नुभयो होला
3: आज चाहिँ हजुर म काठमाडौँदेखि दिवसको कृषक बोल्दैछु हजुर
0: हजुर विवासजी के छ खबर सन्चै आरामै हुनुहुन्छ
3: सन्चै आरामै हजुर एकदम ठिकै छ हजुर
0: हजुरको घर चाहिँ कतारे
3: मेरो धरान
0: धरान है हजुर अनि काम विशेषले जानुभएको काठमाडौँ
3: हजुर आज काम विशेषले काठमाडौँ आएको हजुर अहिले भर्खर भर्खरै आइपुगेँ
0: ए हजुर आजै जानुभएको
3: हजुर हजुर बिहानको गाडीमा आएको थिएँ अनि भर्खरै आइपुगेको
0: हजुर हजुर
3: धरान
0: धरानको साथीले काठमाडौँ गएर पनि हामीलाई फोन गर्नुभयो काठमाडौँबाट पनि हामी कुराकानी गर्नु पाइयो है
3: अनि
0: हजुर अनि अरू के छ खबर सुनाउनुहोस्
3: अरू सबै ठिकै छ एकदम राम्रै छ है
0: हजुर
3: कति अब यता भोलिन्छ होला काठमाडौँ
0: हजुर हजुर
3: अनि पछि धरान फर्किने हो यस्तै छ हजुर
0: हस् धरानमा जति धेरै माया गर्नुभएको थियो काठमाडौँमा हुँदा पनि त्यति नै माया दिनु होला हामीलाई हजुर पक्कै पनि हुन्छ हामी एकैछिन पछाडि एउटा मिठो भाका सुन्छौँ गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ है हजुर नमस्कार हुनुहुन्थ्यो विवश गुरुङ पृथकजी उहाँ चाहिँ धरानको साथी अहिले चाहिँ काठमाडौँ छु भन्नुभएको थियो उहाँसँग पनि हामी छिट्टो मिठो कुराकानी गरिसकेका छौँ हजुरहरू पनि आउन सक्नुहुन्छ र हामीसँग कुराकानी गर्न सक्नुहुन्छ हामीसँग धेरै सन्देश छन् म सन्देशतर्फ जान चाहेँ सृजना मुखिया लेख्नुहुन्छ हेलो नमस्ते हजुर शिष भन्नुभएको छ नमस्ते नमस्कार हजुर गुड नाइट मिस यु अल माई फ्रेन्ड्स बाई बाई भन्नुभएको छ सृजनाजीलाई धेरै धेरै धन्यवाद राज कालीकोटी लेख्नुहुन्छ, हाई सिस गुड इभिनिङ भन्नुभएको छ। गुड इभिनिङ, नमस्कार हजुर, इट्समी झापाले हिरो राज कालीकोटी हो कि, बिर्तामोड झापा जस्ट नाउ युएई, अपकमिङ सङ डेडिकेट टु अल माई फ्रेन्ड्स भन्नुभएको छ। राज कालीकोटीजीलाई पनि धेरै धेरै धन्यवाद। र लक्ष्मण मगर लेख्नुहुन्छ, नमस्कार हजुर मिस, के छ खबर भन्नुभएको छ। एकदमै ठिक छु है लक्ष्मणजी, हजुरलाई कस्तो छ। म चाहिँ तिनजोरी मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर फाख्रीवास दुई धनकुटा, हाल मलेसियाबाट। साथमा मेरा साथीहरू गीता मगर, देवासकुटा भावना, रमला मिडिया प्रेमी, निर्मला उनेम, सुस्मिता राई, सपना सपना राजखले मगर, मिडिया प्रेमिनी निमु शेर्पा, सम्झना, मम्मी बाबाको प्यारी छोरी माया मन्तवर राई लगायत धेरै साथीहरूको नाम लेख्नुभएको छ। र अन्तमा मेरो नाम र आवाजसँग चिरपरिचित सम्पूर्ण मित्रहरूलाई र एफएम सुनेर बस्नुहुने सम्पूर्ण नाम छुटेका साथीहरूलाई पनि मनमुटुदेखि नै सम्झिरहेको छु भन्दै बाई बाई, फेरि भेटौँला भन्नुभएको छ। लक्ष्मणजीलाई पनि धेरै धेरै धन्यवाद त्यो मिठो सन्देशको लागि। हेमप्रसाद पाण्डे लेख्नु नाइस गुड, के छ खबर हजुरको दिदी भन्नुभएको छ। एकदमै ठिक छु है हजुरलाई कस्तो छ हेमप्रसादजी। र टेकु छेत्री लेख्नुहुन्छ, हजुर नानी सन्ध्याकालीन नमस्कार भन्नुभएको छ। नमस्कार हजुर, सुन्दैछु म तनहुँबाट मिठो भाकाको साथ सम्पूर्ण साथीहरूलाई सम्झदै भन्नुभएको छ। टेकु छेत्रीजीलाई पनि धेरै धेरै धन्यवाद त्यो मिठो सन्देशको लागि। राज खले मगर लेख्नुहुन्छ, हेलो नमस्ते जोरले भन्नुभएको छ। नमस्ते जोरले हजुर, सुन्दैछु उदयपुर घर भई हाल भारतबाट। अब बस्ने गीत विवश कुरुङ पृथक, प्यारी बुनो, अमिना सुनुवा, रोशन फुरङ राई, शम्भु कटुवाल, अभागी रमिला बान्तावर राई लगाही धेरै साथीहरूको नाम लेख्नुभएको छ। र अन्तमा सबै सबैलाई भन्नुभएको छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद त्यो मिठो सन्देशको लागि। र मुना मुखियाजी लेख्नुहुन्छ, हेलो ब्युटिफुल सिस, मिस यु अल भन्नुभएको छ। यहाँलाई पनि धेरै धेरै धन्यवाद र धेरै माया मुनाजीलाई पनि। र यति बेलाको क्रममा हामी एउटा मिठो भाका सुन्छौँ, त्यसपछि तपाईँहरूसँग कुराकानी गर्नको लागि साथमा तपाईँहरूको सन्देश लिएर उपस्थित हुने नै छौँ। हामीलाई सुन्दै गर्नुहोला अनि फोन पनि गर्दै गर्नुहोला है त।

0: अहँ, यो मिठो भाका पनि हामीले सुनिसकेका छौँ। साथीहरूको रोजाइमा रहेको थियो, पक्कै पनि मन पर्यो होला। र यस्तै मिठा खालका लोक भाकाहरू सुन्न चाहनुहुन्छ भने, हामीसँग कुराकानी गर्न चाहनुहुन्छ भने 0850-1414 बाटो हुँदै आउन सक्नुहुन्छ। हामीसँग धेरै सन्देशहरू पनि छन्। म सन्देशहरू पनि जान चाहेँ। लेख्नुहुन्छ लेख्नुहुन्छ एलिसा लिम्बुजी, लेख्नुहुन्छ, हेलो नमस्ते नमस्कार हजुर भन्नुभएको छ। नमस्ते नमस्कार हजुर, म पाँच थर घर भई जापानबाट एलिसा लिम्बु। साथीहरू सम्झनु पर्दा कान्छी चन्द्र बुर्जा मगर मुटु दिलसराई प्यारी मान्छे सरस्वता पोखरेल खाएर वीरमान सुनवार दादा ढकाल धर्मराज कुमार प्रजा गगनतिर थुमी दादा आशिष नयन बस्नेत मायालु अमिना सुनवार इतराम चौधरी लगायत धेरै साथीहरूको नाम लेख्नुभएको छ। यहाँलाई धेरै धेरै धन्यवाद। र मुनामुखी मुना राई लिम्बु लेख्नुहुन्छ, हेलो शिश दर्शन नमस्कार भन्नुभएको छ। दर्शन नमस्कार हजुर मुनाजी, म धनकुटाबाट सुन्दैछु। साथीहरू सम्झनु पर्दा चन्द्र बस्नेत ओ मनिषा कोठा गगनतिर थुमे भूमिका राई मोती मगर मनको साथी जीवन कार्की रत्नबहादुर थापा विनिता रमा राजीव गुरास बिमला लगायत सम्पूर्ण साथीहरूलाई मिठो माया सम्झना भन्नुभएको छ। यहाँलाई पनि धेरै धेरै धन्यवाद। देवेन किशोर अन्जान लेख्नुहुन्छ, जिन्दगी त्यहीँबाट सुरु भयो जब यस धरतीमा पहिलो पाइला टेक्न सिकाउनु भयो, त्यही भएर अहिलेसम्म सङ्घर्षको भुमरीसँगै मडारिरहेको छु। हाम्री आमा भनेर लेख्नुभएको छ। नमस्कार हजुर लगायत होल युनिट परिवारलाई, साथै सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई मुटु फुट्ने गरी सम्झना भन्नुभएको छ। देवेन किशोर अन्जान प्रवासी भन्नुभएको छ। देवेनजीलाई धेरै धेरै धन्यवाद। र लेख्नुहुन्छ जनक रजालीजी, लेख्नुहुन्छ मिस यु अल भन्नुभएको छ। यहाँलाई पनि धेरै धेरै धन्यवाद। मनको साथी जीवन कार्की लेख्नुहुन्छ, हजुर फुक्लेरी नमस्कार भन्नुभएको छ। नमस्ते नमस्कार हजुर, सन्चै हुनुहुन्छ प्रमिलाजी भन्नुभएको छ। एकदमै ठिक छु है जीवनजी, हजुरलाई कस्तो छ? सुनिराखेको छु रमाइलो रमाइलो कार्यक्रम पोखराबाट मनको साथी, के छ हजुर हाल खबर? कार्यक्रम एकदमै राम्रो लाग्छ, सम्पूर्ण साथीलाई सम्झेको छु। रेडियो परिवारलाई मिठो माया मिठो सम्झना, स्वास्थ्यको ख्याल गर्नुहोला सबैको, फलो चाहने मान्छे शुभरात्री हजुर भन्नुभएको छ। जीवन कार्कीजीलाई पनि धेरै धेरै धन्यवाद। र धर्मराज लेख्नुहुन्छ, ढकाल धर्मराजी लेख्नुहुन्छ, नमस्ते अभिवादन भन्नुभएको छ। नमस्ते नमस्कार हजुर, म ढकाल धर्मराज बिर्तामोटो झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई कोमन सिंह राणा र शान्ता रानी परियारको मायाले मन सुन्छ बोलको गीत बजाइदिनुहोस् ल। यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा मेरो आफन्त जन छरछिमेक घर परिवार र साथीहरू आशिष नयन, सुमी लिम्बु, सम्धिनी सरस्वता पोखरेल, दिल्सा राई, एलिसा लिम्बु, हिमा राई, वरुण चञ्चले, सुनिता गुरुङ, लक्ष्मी श्रेष्ठ, सपना खड्का, मन्जु थापा लगायत धेरै साथीहरूको नाम लेख्नुभएको छ। र अन्तमा मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो माया सम्झनाको साथमा हो बच्ने गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ। ढकाल धर्मराजजीलाई पनि धेरै धेरै धन्यवाद यो मिठो सन्देशको लागि। र कार्यक्रममा हामी तपाईँहरूसँग कुराकानी गरिराखेका छौँ भने तपाईँका सन्देशहरू पनि पढिराखेका छौँ। र यति बेलाको क्रममा कोही साथी हुनुहुन्छ, हामी उहाँसँग कुराकानी गर्छौँ। हजुर नमस्कार, हेलो हजुर नमस्कार,
1: हजुर नमस्कार दर्शन,
0: नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो अरे? हेलो
1: हजुर,
0: हजुर कहाँदेखि को बोल्नुभयो होला? हजुर सिर्जनाजीको मैले सन्देश पनि पढिसकेको थिएँ है। हजुर अनि सन्चै आरामै हुनुहुन्छ सिर्जनाजी? हजुरको साउन्ड किन कस्तो राम्रोसँग क्लियरै नआएको के? ए हजुर बल्ल अलि राम्रो सुन्यो। अनि के गर्दै हुनुहुन्छ सिर्जनाजी? हजुर खाना बनाएर बस्नुभएको? हजुर हुन्छ, अन्तिममा पनि हुनुहुन्छ हजुर। हामी एकैछिन पछाडि एउटा मिठो भाका सुन्छौँ, तपाईँले गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ है। हजुर पहिलाको साथीले रोजिसक्नु भएको छ अरे त्यसैले
1: ए हुन्छ ओके कार्यक्रम एकदम बच्नु सन्तिनेर इन्जोय गर्नु होला। हामी गीत नाइट अल भन्न चाहन्छु,
0: हजुर नमस्कार, हुनुहुन्थ्यो इलामबाट सिर्जना मुखियाजी। हामी उहाँसँग मिठो कुराकानी गरिसकेका छौँ। उहाँसँगको कुराकानी सँगसँगै अब पनि हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। अब पनि कार्यक्रमबाट बिदा मागेर जानुपर्ने बेला भइसकेको छ भन्दै थिएँ। अर्को साथी पनि आइसक्नु भएको छ, हामी उहाँसँग कुराकानी गर्छौँ। हजुर नमस्कार।
2: हजुर नमस्कार।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखिको बोल्नुभयो होला?
2: म बोल्दैछु इलामबाट, यही कमला मुने मान्छे।
0: कमला मुखियाजी भन्नुभयो?
2: हजुर हजुर, पक्कै पनि है।
0: के छ हजुर, के छ कमलाजी खबर? सन्चै आरामै हुनुहुन्छ?
2: एकदम सन्चै आराम कुशल मङ्गलै छु। हजुर पनि आराम मङ्गलै हुनुहुन्छ होला। स्टार्टदेखि फोन हानेको, के भएर नलागेको, म त धेरै भयो पछाडि हजुरसँग कुरा गर्नु पाएँ, एकदम खुसी छु भन्नुपर्छ है।
0: एकदमै धेरै पछाडि हजुरको सन्देश त म पढिराखेको थिएँ, तर कुराकानी चाहिँ धेरै पछि कुराकानी गर्नु पायो, मलाई पनि एकदम खुसी लाग्यो। अन्तिममा भए पनि लाग्यो हजुरको कल,
2: अन्तिममा भए पनि हजुरसँग कुरा गर्नु पाएँ, त्यही खुसी मान्नुपर्छ होला भन्नुपर्छ है।
0: एकदमै सन्चै आरामै हुनुहुन्छ नि कमलाजी?
2: एकदम सन्चै छु, आराम कुशल मङ्गलै, हजुर पनि आराम कुशल मङ्गलै हुनुहुन्छ होला भन्न चाहे।
0: एकदमै ठिक छौँ, हामी एकदमै लास्ट लास्टमा भयौँ, त्यसैले हामी हजुरले चाहिँ गीत मार्फत सम्झना सन्देशहरू नै राख्नु होला है।
2: हुन्छ, सर्वप्रथम त विशेष गरेर हजुरको लागि, हाम्रो अरुणजीको लागि, अनि विजयपुर इन्टाटिङको लागि, अनि केही साथीहरूको नामले गर्दा हाम्रो पुलिले आकाश हुनुहुन्छ, भर्खरै कल गर्दा ध्यास हुनुहुन्छ, मुरली कोइराला दाई हुनुहुन्छ, काजीराम नेउपानी, मती पवर हुनुहुन्छ, अनि हाम्रो प्रकाश गुरुङ पनि हुनुहुन्छ, सुमी लिम्बू हुनुहुन्छ, अनि त्यसै गरी हाम्रो धर्मराज ढकाल हुनुहुन्छ, राजघले मगर हुनुहुन्छ, कुराकर सुचारा भावी, भर्खरै कल सिजना मुखिया भावी नै हुनुहुन्छ, मुना मुखिया, अनि त्यसै गरी हुनुहुन्छ हाम्रो खड्को सुब्बा हुनुहुन्छ, इन्दिरा चामलिङ हुनुहुन्छ, बिलु सानो याम्पू, तिलु याम्पू, सत्र याम्पू, बिमला याम्पू हुनुहुन्छ, निशा भान्तावा पनि हुनुहुन्छ, कुमारी, अनि त्यसै गरेर लगायत लगायत कमला कावासँग, अनि हाम्रो कला लिम्बूलाई धेरै धेरै सम्झना गर्दै अभिलाष शुभ भाइ।
0: हजुर नमस्कार, हुनुहुन्थ्यो इलामबाट कमला मुखियाजी। हामी उहाँसँग पनि कुराकानी गरिसकेका छौँ, र हामीलाई प्रकाश जीसीजीले नाइस प्रोग्राम सिस्टर भन्नुभएको छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद प्रकाशजी। र कार्यक्रम रमाइलो साँझमा आज हामीलाई फोन गर्नुभएको थियो काठमाडौँबाट आशिष नयन बस्नेतजीले, भरतपुरबाट काजीराम नेउपानेजी, गैडाकोटबाट उमरी सापकोटाजी, धरानबाट रोशन फुराङ राई, इलामबाट दिल्सा राई, कलङ्कीबाट सपना खड्का, अनि काठमाडौँबाट विवश गुरुङ फिर्थक, इलामबाट सिर्जना मुखिया, र अन्तमा हुनुहुन्थ्यो इलामबाट मुन कमला मुखियाजी। उहाँहरू सम्पूर्णमा धेरै धेरै धन्यवाद। र हामीलाई कार्यक्रम सुनेर बस्नुहुने, देश तथा विदेशमा रहेर हामीलाई माया गरेर कार्यक्रम सुनेर बस्नुहुने तपाईँ सम्पूर्ण प्रिय आफन्तमा पनि धेरै धेरै धन्यवाद। सँगसँगै यति मिठा सन्देशहरू लेखी पठाउनुहुने तपाईँ सम्पूर्ण श्रोताप्रति पनि विशेष आभार प्रकट गर्न चाहे। र कार्यक्रम रमाइलो साँझ सुन्दै गर्दा कस्तो लाग्यो, जस्तो लाग्यो, त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नभुल्नुहोला भन्दै जाँदा जाँदै एउटा मिठो भाका छाड्दै आजको श्रृङ्खलाबाट म प्रमिला प्राविधिक मित्र अरुण घिमिरेप्रति पनि विशेष आभार प्रकट गर्दै आजको श्रृङ्खलाबाट म बिदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल सुखद रहोस्। शुभ साँझ, नमस्कार, फेरि भेटौँला।

0: FM 101.5 छ।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
1: कैलाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नुभयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
3: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौ।
4: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैराकोट नगरपालिका नवलपुर।
5: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
6: बगैचा एडभेन्चर रिसोर्ट
5: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
6: बगैचा एडभेन्चर रिसोर्ट।
5: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
6: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
7: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
8: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
9: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
10: मेरो तोला जान्त सुनार पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-50934।
11: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
12: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
11: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
12: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
11: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
13: कक्षा 11 भर्ना खुल्यो। शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा स्वसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 गतेसम्म भर्ना गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौ। कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त, ज्योतिष, व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ गैंडाकोट नवलपरासी बर्दघाट सुस्ता पूर्व, फोन 0785222552, मोबाइल 98550-63597।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा श्री माया गाह मगरको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथि असार 1 र 2 गते छलफल हुने, सम्बन्धित मन्त्रीहरूले असार 3 र 4 गते जवाफ दिने। एसईईमा 98.33% नतिजासहित गैडाकोट इङ्ग्लिस स्कुल नलपुरमै उत्कृष्ट। विश्व रक्तदाता दिवसको अवसरमा 121 पटक रक्तदान गर्ने गैडाकोटका सन्तोष वागले सम्मानित। र सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुने, अर्थमन्त्री डाक्टर वागलेको फनाई। फिफा विश्वकपमा अस्ट्रेलियाको विजय सुरुवात।
1: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौँ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: गैडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैडाकोट नगरपालिकाको सीमा क्षेत्रभित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
0: विजय खबरमा अब खबर विस्तारमा। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार 1 र 2 गते छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम तयार भएको संघीय सांसद सचिवालयले जनाएको छ। असार 1 गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा संचार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन र महिला बालबालिका र लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ भने असार 2 गते विज्ञान प्रविधि तथा नव प्रवर्तन, कानून न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिंचाई, परराष्ट्र अर्थ र रक्षा, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति तथा राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने सचिवालयले जनाएको छ। सरकारले यही जेठ 15 गते आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गरेको थियो। प्रतिनिधि सभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेले जवाफ दिइसक्नु भएको छ। विश्व रक्तदाता दिवसको अवसरमा गैडाकोट जेसिसले रक्तदाता सम्मान कार्यक्रम आयोजना गरी 121 पटक रक्तदान गर्नुभएका गैडाकोट 2 निवासी सन्तोष कुमार वाग्लेलाई सम्मान गरेको छ। गैडाकोट 7 गैरी स्थित जेसिस सचिवालयमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा गैराकोट सातका वडाध्यक्ष होमनाथ सापकोटाले रक्तदान मानव जीवनसँग प्रत्यक्ष जोडिएको महान कार्य भएको बताउँदै नियमित रक्तदानको संस्कार विकास गर्न आवश्यक रहेको धारणा राख्नुभयो। गैराकोट जेसिच वर्ष 2026 अध्यक्ष ईश्वर पौडेलले नियमित रक्तदाताहरूको योगदानको सम्मान गर्दै समाजमा रक्तदानको महत्वबारे सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो। कार्यक्रम संयोजक डाक्टर सुभाष सापकोटाका अनुसार रक्तदान जस्तो मानवीय कार्यमा निरन्तर सक्रिय व्यक्तिहरूलाई सम्मान गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। गैराकोट इङ्ग्लिस स्कुलले माध्यमिक शिक्षा परीक्षा एसईई 2082 ऐतिहासिक सफलता हासिल गर्दै नवलपुर जिल्लामै सर्वोत्कृष्ट स्थान प्राप्त गरेको छ। सार्वजनिक नतिजा अनुसार विद्यालयले 98.33% औसत उत्तीर्ण दर कायम गर्दै जिल्लाभरिकै सर्वाधिक सफल विद्यालय बन्न सफल भएको हो। उत्कृष्ट उपलब्धिको कदर गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन नवलपुरले विद्यालयलाई विशेष प्रशंसा पत्रद्वारा सम्मानित गरिएको छ। सोही अवसरमा परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने जेहेन्दार तथा मेहनती विद्यार्थीहरूलाई पनि विशेष सम्मान गरिएको छ। जिल्लामै सर्वाधिक नतिजा ल्याएर उत्कृष्ट बनेपछि विद्यालय परिवारमा ठूलो उत्साह छाएको छ। सफलतालाई विद्यालयको सामूहिक प्रयासको प्रतिफल भएको विद्यालयका प्राचार्य हिरालाल आर आर्यालले बताउनुभयो। साथै उहाँले नवलपुर जिल्लामै सर्वाधिक उत्तीर्ण प्रतिशत सहित प्याप्सनबाट सम्मानित हुन पाउनु गर्वको विषय रहेको बताउनुभयो। नवलपुरको वैदिकाली गाउँपालिकामा विपन्न परिवारलाई आय आर्जनसँग जोड्न भैँसीको पाडी अनुदानमा वितरण गरिएको छ। वैदिकाली दुई डेढ गाउँका 15 परिवारलाई पाडी वितरण गरेको हो। विपन्न परिचय पत्र प्राप्त गरेका परिवारलाई पाडी वितरण गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर 2 का वडाध्यक्ष श्याम सुन्दर श्रेष्ठले बताउनु भए आर्थिक अवस्था कमजोर भएका परिवारलाई वडाबाटै विनियोजित 4,50,000 बजेटबाट पशुपालनका लागि पाडी वितरण गरेको उहाँले बताउनु भयो। पहाडी क्षेत्रमा आमदानीको स्रोत वृद्धि गर्न पशुपालनलाई प्रोत्साहन गर्न 90% अनुदानमा पाडी वितरण गरिएको हो। चितवनको उपरदङगढीमा गढीमा गजल कार्यक्रम आज शनिबार भएको छ। इच्छाकामना गाउँपालिकाको प्रबन्धनात्मक सहयोग तथा इच्छाकामना काव्य प्रवाहको आतिथ्यमा कार्यक्रमको दोस्रो श्रृङ्खला भएको हो। यसअघि माडी नगरपालिकाको सहयोगमा सोमेश्वर गढीमा गजल वाचन गरिएको थियो। मञ्चका अध्यक्ष रामकृष्ण अनायसले मकवानपुर गढी सिन्धुली गढी लगायतका ऐतिहासिक स्थलमा पुगेर पनि गजल वाचन गर्ने योजना रहेको बताउनुभयो। स्थानीय राष्ट्रसँग सहकारी गर्दै ऐतिहासिक किल्लाहरूमा साहित्यिक कार्यक्रम सञ्चालन गरी पर्यटन प्रवर्धन गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो। अर्थमन्त्री डाक्टर सोनी मुवाकले युवा रोजगारी तथा आफ्नो सपना पूरा गर्न विदेशी नै पढ्ने बाध्यता अन्त्य गर्ने कार्यको सुरुवात आगामी आर्थिक वर्षको बजेटबाट गरिएको बताउनु भएको छ। आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन 2083 सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले युवा पलायनको विद्यमान अवस्थालाई चिर्न सरकारले ठोस योजनासहित जग बसालेको र आगामी 5 वर्षभित्र यसलाई निष्कर्षमा पुर्याउने स्पष्ट पार्नुभयो। देशभरबाट सहभागी युवा उद्यमीलाई सम्बोधन गर्दै उहाँले कर्म सहुलियत बक्यौता उल्झनामा रहेका व्यवसायलाई छुट सरकारी प्रशासनको डिजिटलाइजेसन र सुशासनका एजेन्डा कार्यान्वयनले देश निर्माणको नयाँ मार्गचित्र कोर्ने दावी गर्नुभयो। युवाहरूको उद्यमशील सोच र योजनालाई प्रोत्साहन गर्ने गरी बजेटमा धेरै कार्यक्रम समेटिएको उहाँको भनाइ छ। परराष्ट्र मन्त्री शिशिर खनालले पुराना र ठूला भ्रष्टाचारका काण्डहरूको छानबिन प्रक्रिया अघि बढेको बताउनु भएको छ। चीन सरकारको औपचारिक भ्रमणका क्रममा आइतबार बेजिङ पुगेका मन्त्री खनालले नेपाली दूतावासले आयोजना गरेको नेपाली डायस्पोरासँगको अन्तर्क्रिया तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले भ्रष्टाचार निर्मूलीकरणलाई प्रमुख प्राथमिकतामा राखेको प्रश्न पार्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सरकारमा सहभागी भएपछि सुशासनको चुनावी बाचा अनुरूप काम भइरहेको उहाँले दाबी समेत गर्नुभयो। लामो समयदेखि शासन सत्ता सञ्चालन गर्नेहरूले देशलाई सही शासन नदिएको निष्कर्ष सहित आफूहरू सरकारमा गएको बताउँदै उहाँले सार्वजनिक सेवा प्रवाहलाई झन्झट रहित बनाउन प्रविधिको प्रयोगमा जोड़ दिइरहेको जानकारी दिनुभयो। परराष्ट्र मन्त्री खनालले विदेशमा रहेका नेपालीहरूको गुनासो सुन्न र समस्याको तत्काल समाधान गर्न परराष्ट्र मन्त्रालयले मोफा मित्र नामक एप सञ्चालनमा ल्याएको समेत जानकारी गराउनुभयो। पेजै खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
6: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
7: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
6: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
8: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
9: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612204337।
10: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
11: काममा अलि सघाउँछ कि भनेर नि।
10: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बाल श्रमको अन्त्य गरौँ।
12: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
14: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
15: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
16: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
17: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ हेर न, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
16: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
18: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
15: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98401-83565। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। गैंडाकोट पम्पिङ स्किम, खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको 7 अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा कुल 44% मत खसेको छ। जनक नमुना माध्यमिक विद्यालयको आदर्श ब्लक परिसर गैंडाकोट 5 सम्पन्न निर्वाचनमा कुल 6692 मतदाता मध्ये 2945 जनाले मतदान गरेका थिए। पछि शनिबार राति 10 बजेपछि सुरु भएको मतगणना कार्य सम्पन्न भएको निर्वाचन संयोजक जनक राज ढुङ्गानाले जानकारी दिनुभयो। मतगणना सकिएकाले आधिकारिक नतिजा केही समयमै सार्वजनिक गरिने उहाँले बताउनुभयो। आदिवासी जनजाति युवा महासंघ नेपाल र राष्ट्रिय युवा परिषदको आयोजनामा विश्व आदिवासी युवा सम्मेलन 2000 26 सम्पन्न भएको छ। यही जेठ 30 र 31 गते सञ्चालन भएको सम्मेलनमा आदिवासी जनजाति तथा युवासँग सम्बन्धित विषयमा छलफल अन्तर्क्रिया र अनुभव आदान प्रदान गरेको महासंघ नेपालका अध्यक्ष किरण श्रेष्ठले बताउनुभयो। सम्मेलनमा देशका विभिन्न क्षेत्रबाट सहभागी आदिवासी जनजातिसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरूले आदिवासी जनजातिको अधिकार, क्षेत्रीय तथा विकासात्मक चुनौती, आत्मनिर्णयको अधिकार र आदिवासी आन्दोलनमा युवाको भूमिका बारे विचार राख्नु भएको थियो। बिजी खबरमा अब मौसम सम्बन्धी खबर। पछिल्लो एक घण्टामा गोर्खाको घरेढुङ्गामा सबैभन्दा धेरै 28 मिमी वर्षा भएको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा भइरहेको छ। उक्त क्षेत्रहरूमा वर्षा क्रमिक रूपमा कम हुँदै जानेछ। आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली कायम रहने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका धेरै स्थानमा तथा मध्य प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। पिजी खबरमा अब खेल खबरको पालो। जापानमा आयोजना हुने पुरुष तथा भेटरान्स भलिबल कप 2026मा सहभागी हुन लागेको नलपुर समाज जापानको टोलीलाई सफलताको शुभकामना व्यक्त गरिएको छ। नेपाल कल्याण समाज जापानद्वारा आगामी जुन 16 तारिक मंगलबार कानागावा केनको हाकोनी माची स्थित मोतो हाकोने खेल मैदानमा आयोजना गरिने प्रतियोगितामा नलपुर समाज जापानको प्रतिनिधित्व गर्दै सहभागी हुने सम्पूर्ण खेलाडी तथा अफिसियल टोलीलाई समाजले हार्दिक बधाई तथा सफलताको शुभकामना दिएको नलपुर समाज जापानका अध्यक्ष सुरेश सापकोटाले जानकारी दिनुभयो। जापानमा रहेका नलपुरवासीहरूको सुख दुःखमा साथ दिँदै विभिन्न सामाजिक तथा विशिष्ट व्यक्ति सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको नलपुर समाज जापानले पहिलो पटक खेलकुदको माध्यमबाट नलपुरलाई जोड्ने उद्देश्यसहित प्रतियोगितामा सहभागिता जनाएको अध्यक्ष सापकोटाले बताउनुभयो। अस्ट्रेलियाले फिफा विश्वकपमा विजयी सुरुवात गरेको छ। समूह डी अन्तर्गत आइतबार बिहान भएको खेलमा अस्ट्रेलियाले टर्कीलाई 2-0 गोलले हराए। टर्कीमाथि एकपक्षीय प्रदर्शन गरेको अस्ट्रेलियाले 27 मिनटमा र 75 मिनटमा गोल गर्यो। पहिलो जितसँगै अस्ट्रेलिया 3 अङ्क बनाएको छ। टर्कीले हारबाट विश्वकपको सुरुवात गरेको छ। यस समूहका आयोजक अमेरिकाले पनि 3 अङ्क बनाएको छ। अमेरिकाले पाराबेलाई 4-1 गोलले हराएको थियो। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथि असार 1 र 2 गते छलफल हुने। सम्बन्धित मन्त्रीहरूले असार 3 र 4 गते जवाफ दिने। एसईमा 98.33% नतिजासहित गैडाकोट इङ्ग्लिस स्कुल नलपुरमै उत्कृष्ट। विश्व रक्तदाता दिवसको अवसरमा 121 पटक रक्तदान गर्ने गैडाकोटका सन्तोष वागले सम्मानित। र सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुने अर्थमन्त्री डाक्टर वागलेको भनाई। फिफा विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुवात। हवस् त, सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकै साथ प्रसारण भइरहेको बेलुका 6:30 विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। श्री माया गहा मगर बिदा हुन्छु। नमस्कार।
19: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
17: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
19: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
7: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98 5 50 54 692 र 98 5 50 54 968।
4: अब सुन्नुहोस् पूरा समाचार।
20: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
20: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
20: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
4: मद्यपान र धूम्रपान सेवन नगरौँ,
20: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैँडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
22: तेलको जर्किन बोक्दै कता हो दिदी?
17: सञ्जीवनी तेल मिल।
22: किन नि सञ्जीवनी तेल मिल नै?
17: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
22: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
23: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
24: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
23: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैँडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98 5 80 26 445 र 98 4 80 27 445।
25: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
26: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
27: गैँडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
28: सर, एउटा प्रश्न सोधौँ है?
25: सोध न
28: सर। यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
25: ए कति राम्रो कुरा सोध्यौ, ल सुन। सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
28: हस्, धन्यवाद सर।
24: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
27: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
1: विजय टाइम।

0: FM 101.9
1: घर घरमा भान्साघर अब भान्साघर लङ रेन चामल सेतो बोरामा पनि उपलब्ध छ।
2: उही स्वाद उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार
1: जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन चामल
3: स्वाद मात्र होइन प्रेम पस्किने।
4: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
5: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
6: जापानिज भाषा कहाँ?
5: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
6: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
7: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538694, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0780501294, मोबाइल 9809233894।
8: आज हामी के विषयमा छलफल गर्छौ?
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
8: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
12: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: स्याब्बास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
12: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
8: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: जय हनुमान ज्ञान गुण सागर।
15: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
16: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
15: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।

0: यूजर एफएम 101.9
1: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
2: बगैचा एडवेंचर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
2: बगैचा एडवेंचर रिसोर्ट
1: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
5: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिटचिट पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
6: मेरो तोलाकान्त सुनार पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
7: लौ न सुन्तली दिदी वन त आगोले सखापे पार्न आँट्यो के गर्ने होला भन्या
8: या जे सुके होस् हामीलाई मात्र के को चिन्ता भन्या हाम्रो घरमा लाग्या होइन क्या रे
7: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी अनि हाम्रा गाई बस्तुले खाने घाँस पात हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90-99 अक्सिजनमा पनि आगो लाग्या हो कि यो कुरो बुझ्नुहोस् न
8: ए हो त नि है सही कुरा गर्यो तिमीले मैले त यतातिर सोच्दै नसोचे कि
7: वन जङ्गल त हामीलाई मात्र होइन हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको ए सुन्तली दिदी कुरै नसुनी किन उठ्या
8: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि हिँड तिमी पनि
9: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी
10: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
9: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
10: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
9: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नै बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
11: ए ल ल जाऊ जाऊ जाऊ
8: सबैजना
12: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
1: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापुचा सम्पर्क नम्बर 0785015004 मोबाइल 98612-20437
9: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
13: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
14: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
13: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
14: पवित्र देवघाटधाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
13: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
14: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबल कार गैंडाकोट एक नवलपुर
15: हेलो हाई ओ साथी तिमी कता हिडेको
16: हाई म आज गैंडाकोट ड्रेस अपिनेको
15: किन के पाइन्छ र त्यहाँ
16: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
17: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस अपमा
1: सम्पर्क गैंडाकोट ड्रेस अप गैंडाकोट 8 कांग्रेस चौकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855503060
18: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
19: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
20: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-830 र 598-834
21: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
22: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
23: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौँ र पाहुनालाई हार्दिक सत्कार गरौँ हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। टेम्पो भिरबाट खसालिएको घटनामा 10 वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु। पोहोरको तुलनामा विपदका घटना 20.5% बढ्यो। मृत्यु र जनधनको क्षति भने कम।
1: कार्यक्रमहरू पनि अलिक वृहत रूपमा सञ्चालन गर्ने मास मिडियाहरू सोसियल मिडिया युज गरेर गऱ्यौँ भने सबै मिडियाहरूले चाहिँ त्यसमा सहयोग गर्नुभएको छ, समुदायले पनि सहयोग गर्नुभयो। गत वर्ष त्यसैले पनि यो घटेको हो।
0: उद्योगमा कर्जा बढ्यो तर क्षमता उपयोग कमजोर रहेको राष्ट्र बैङ्कको निष्कर्ष। समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीको साथ अपरिहार्य रहेको परराष्ट्र मन्त्रीको भनाई। बाजुरा र हुम्ला सीमा विवादपछि अस्थायी सुरक्षा बल परिचालन, 3 महिना नियमित गस्ती हुने।
2: सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टिमलाई राखेको अहिले चाहिँ यो एउटा जिल्लाको निर्णय अथवा दुई जिल्लाको सम्झौता भन्दा पनि नेपाल सरकारको राष्ट्रिय सुरक्षा समितिले निर्णय गरेर राखेको हो।
0: भारतीय पर्यटकका लागि स्थलमार्ग प्रवेशमा अनुमति पत्र अनिवार्य। सडकमै खाना पकाउने र फोहोर गर्ने प्रवृत्ति रोक्न पर्यटन मन्त्रालयको कडाई। अलैँची निर्यातमा ऐतिहासिक उछाल, 10 महिनामै 11 अर्ब।
3: पहिला हाम्रो चाहिँ कत्तामा जान्थ्यो, अहिले पछिल्लो चरणमा हामीले फुल्ली सबै जति पनि हामी प्रोसेसिङ गरेर पठाउँछौँ नेपालबाट।
0: र लेबनानमा इजरायली आक्रमणपछि अमेरिका र इरान सम्झौतामा अन्यलता बढ्यो। विश्वकप फुटबलमा आज जर्मनी र कुराकाओ भेट्दै नेदरल्यान्ड्स र जापानको खेल पनि आजै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बजारमा पाइने तरकारी फलफूलमा प्रयोग भएका विषादीले स्वास्थ्यमा गम्भीर असर पारे पनि त्यसलाई रोक्ने काम हुन सकेको छैन। किसानलाई सजग र सावधान बनाउने र विषादी प्रयोगपछि निश्चित अवधि पूरा नगरी बाली बजारमा पठाउन हुँदैन भन्ने जानकारीका साथै त्यसो गरीमा कारवाही गर्ने चेतावनी मात्र दिए पनि आधा समस्या समाधान हुन्छ। साथै विषादी प्रयोग गर्ने किसानलाई विकल्प दिने कार्य सरकारले गर्नुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: नेपालको प्रमुख नगदे बाली अलैचीको निर्यात चालू आर्थिक वर्षमा करिब 72% बढेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो 10 महिनामा नेपालबाट 57,03,774 किलो अलैची निर्यात भएको छ। उक्त परिणामको अलैचीबाट 11,42,44,45,000 रुपियाँ आमदानी भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने 36,86,695 किलो अलैची निर्यात हुँदा 6,67,22,14,000 रुपियाँ आमदानी भएको थियो। निर्यात परिणाम र मूल्य दुवैमा भएको उच्च वृद्धिले नेपाली अलैचीको अन्तर्राष्ट्रिय बजार विस्तार हुँदै गएको देखिएको छ। तथ्याङ्कलाई तुलना गर्दा चालु आर्थिक वर्ष अलैची निर्यातको मूल्य 4,75,22,31,000 रुपियाँले बढेको देखिन्छ। प्रतिशतका आधारमा यो वृद्धि करिब 71.3% हो। निर्यात परिणाम पनि 20,17,079 किलोले बढेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब 54.7% बढी हो। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैचीको माग बढ्नुको कारणबारे सिआइएनसँग कुरा गर्दै अलैची व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले भन्नुभयो,
3: उच्च मूल्य भएको कारणले किसानहरूले होल्ड गर्नु भएन, होल्ड नभएपछि त्यो अलैचीहरू बिक्री वितरण भइरह्यो। भइसकेपछि अब अहिले चाहिँ भनौँ न इन्डियाको मार्केटहरूमा जुन होल्ड भएको थियो त्यो मालहरू पनि बिक्री वितरण भइसक्यो। अब नेपालमा माल छैन, नयाँ सिजन हुन अझै 2-3 महिना लाग्छ र नयाँ माल आउनलाई टाइम लाग्ने भएकोले अहिलेको समयमा चाहिँ अहिले चाहिँ मालको सर्टेज भएको कारणले अलिकति डिमान्ड बढायो हो। 5 वर्षदेखि हामीले गुणस्तरीय अलैची बनाएर पठाइरहेको छौँ, प्रोसेसिङ गरेर मात्रै। पहिला हाम्रो चाहिँ कत्तामा जान्थ्यो, अहिले पछिल्लो चरणमा हामीले फुल्ली सबै जति पनि हामी प्रोसेसिङ गरेर पठाउँछौँ नेपालबाट।
5: विशेष गरी पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अलैची नेपाली कृषिजन्य निर्यातको महत्वपूर्ण आधार मानिन्छ। पछिल्लो 1 महिनामा देशभर मौसमी विपदका घटना 20.5% बढी पनि मानवीय क्षति भने घटेको देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको 1 महिनामा विपदका 930 घटना हुँदा 40 जनाको मृत्यु भएको छ भने 279 जना घाइते भएका छन्। यस्तै 32,20,00,000 रुपियाँ बराबरको आर्थिक क्षति भएको छ। गत वर्ष यही अवधिमा जम्मा 772 विपद का घटना भएका थिए जसमा 48 जनाको मृत्यु भएको थियो भने 193 जना घाइते भएका थिए। तथ्याङ्कको तुलना गर्दा पोहोरको तुलनामा विपदका घटना 158 बढेका छन्, जुन 20.5% बढी हो, तर मृत्यु हुनेको संख्या 8 जनाले घटेको छ, अर्थात 16.7% कमी आएको छ। कारण बारे बताउनु हुँदै प्राधिकरणका प्रवक्ता शान्ति महतले सिआइएनसँग भन्नुभयो,
1: सचेतनाका कार्यक्रमहरू पनि गयौँ भने त्यसै गरी हामीले विशेष गरी यो अलिक ठुलो वर्षा हुन्छ भनिसकेपछि मुख्य त्यो असोजको 17-20 समयमा चाहिँ हामीले यात्राहरू पनि लामो दूरीका सरल साधनहरूलाई पनि हरिन्टरभेन्सन गरेर उहाँहरूलाई पनि केही समय रोक लगाउँ यो कारणले पनि, र सँगसँगै हामीले यो नदी किनारका बाटाहरू पनि बन्द गऱ्यौँ भनेपछि त्यो बढी वर्षा र बाढी आउने समयमा चाहिँ हामीले धेरै विशेष केयर गरेको भएर सँगसँगै हामीले जनचेतनाका कार्यक्रमहरू पनि अलि वृहत रूपमा सञ्चालन गर्ने मास मिडियाहरू सोसियल मिडिया युज गरेर गऱ्यौँ भने सबै मिडियाहरूले चाहिँ त्यसमा सहयोग गर्नुभएको छ, समुदायले पनि सहयोग गर्नुभयो गत वर्ष, त्यसैले पनि यो घटेको हो। र यो वर्ष पनि हामीले गत वर्षकै सिकाइहरूलाई लिएर अझ त्योभन्दा पनि कमभन्दा कम क्षति होस् भन्ने किसिमको तयारीहरू गरिरहेका छौँ।
5: प्राधिकरणका अनुसार पछिल्लो एक महिनामा सबैभन्दा धेरै लेक लागेर 11 जनाको मृत्यु भएको छ। त्यस्तै सर्पको टोकाइबाट 9 जना, आगलागीबाट 5 जना, हावाको कारण 4 जना र भारी वर्षाका कारण 3 जनाको मृत्यु भएको छ। पोहोर सोही अवधिमा सर्पले टोकेर 19 जनाको मृत्यु भएको थियो भने हावाहुरीका कारण 7 जना, चट्याङका कारण 7 जना, आगलागीमा परेर 7 जना र लेक लागेर 6 जनाको मृत्यु भएको थियो। यस्तै जनावरको आक्रमणका कारण 2 जनाले ज्यान गुमाएका थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थलमार्गबाट आउने भारतीय पर्यटकलाई लक्षित गरी विभिन्न नयाँ नियमहरू सार्वजनिक गरेको छ। स्थलमार्गबाट आउने भारतीय पर्यटकले सडकमै खाना बनाउने, नदी किनारामा लुगा धुने, फोहोर गर्ने गरेको भन्दै मन्त्रालयले स्थलमार्गबाट आउने पर्यटकहरूका लागि नेपालको सीमामा आइपुगेपछि नेपाल सरकारको भन्सार विभाग मार्फत प्रवेश अनुमति पत्र अनिवार्य गर्न भनेको हो। मन्त्रालयले खाना पकाउनेहरूले ठाउँ भान्सा र अन्य बन्दोबस्तीका सामानहरू व्यवस्थापन गर्न सक्ने होटेलहरूसँग अग्रिम रूपमा सम्पर्क गर्नुपर्ने, खाना पकाउनका लागि खुला ठाउँ प्रयोग गर्ने सन्दर्भमा अनुमति र आवश्यक सहयोगका लागि सम्बन्धित अधिकारीहरू सम्पर्क गर्न सकिने जस्ता नियमहरू सार्वजनिक गरेको मन्त्रालयका प्रवक्ता जय नारायण आचार्यले सिआइएनसँग बताउनुभयो। कैलालीको गुदावरी नगरपालिका 4 गाई बाँधीमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनामा प्रहरीले 10 वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान र भूमिकाबारे अनुसन्धान गर्न 10 वन कर्मचारीलाई नियन्त्रणमा लिएको हो। भीमदत्त राजमार्ग क्षेत्रमा धनादेवी धामीले खुद्रा पसलका रूपमा प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना विवादमा आएको हो। डिभिजन वन कार्यालय धनगढीले भने टेम्पो कवाड भइसकेको र सडक छेउमा छाप्रोका रूपमा प्रयोग भइरहेको दावी गरेको छ। बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिका 3 लामपट्टामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको छ। सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा 21 जना र नेपाल प्रहरीका सहायक निरीक्षक मिठु बहादुर बोहराको नेतृत्वमा 7 जना गरी 28 सदस्यीय टोली परिचालन गरिएको छ। केन्द्रीय सुरक्षा समितिको निर्णय अनुसार स्थापना गरिएको सुरक्षा बेसले आगामी 3 महिनासम्म लामपट्टा र रानीसेन क्षेत्रमा नियमित गस्ती गर्दै शान्ति सुरक्षा कायम गर्ने सिआइएनसँग कुरा गर्दै बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण बुढा सैनीले बताउनुभयो,
2: यो नेपाल सरकारले नै त्यहाँ अब आवश्यक देख्यो, जुन प्रहरी चौकी आवश्यक देख्यो तत्कालको लागि चाहिँ सुरक्षा कर्मी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टिमलाई राखे हो। अहिले चाहिँ यो एउटा जिल्लाको निर्णय अथवा दुई जिल्लाको सम्झौता भन्दा पनि नेपाल सरकारको राष्ट्रिय सुरक्षा समितिले निर्णय गरेर राखे हो।
5: पछिल्लो समय कुटपिट दुर्व्यवहार तथा आगजनीका घटनापछि त्रसित बनेर गाउँ छाडेका स्थानीय बासिन्दा सुरक्षाकर्मी पुगेपछि पुनः गाउँ फर्किन थालेका छन्। नेपालको उद्योगको औसत क्षमता उपयोग निराशाजनक रहेको राष्ट्र बैङ्कले एक तथ्याङ्कले देखाएको छ। अध्ययनको उद्योगको औसत क्षमता उपयोग कमजोर रहेको बताइएको छ। बैङ्क तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा 2081 पुष मसान्तको तुलनामा 2082 पुष मसान्तमा 7.99% वृद्धि भई 17.78 अर्ब 30 करोड पुगेको छ। गत वर्षको सोही अवधिमा कस्तो यस्तो कर्जा 17.66% बढेको थियो। कुल कर्जा मध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश 30.82% रहेको छ। साझा खबरमा अब विदेशका खबर। लेबनानको दक्षिणी बेरुतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता बिथोल्ने आकलन गरिएको छ। एक अध्ययनले जारी आक्रमणका कारण दुवै देश बीच हुन लागेको सम्झौतामा अन्योल देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। विश्लेषकहरूका अनुसार बेरुतमा भइएको पछिल्लो आक्रमणले क्षेत्रीय तनाव फेरि चर्काउने सम्भावना बढाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ बीच खेल हुँदैछ। समूह ईको यो खेल राति 10:45 अमेरिकामा हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोली मध्ये एक हो। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छ। यस्तै आज राति समूह एफको नेदरल्यान्ड्स र जापान खेल्दैछन्। यो खेल राति 2:45 अमेरिकाको डलास रङ्गशालामा सुरु हुनेछ।

0: इन्टर्न र आवासीय चिकित्सकहरूको समस्यामा स्वास्थ्य मन्त्रालय गम्भीर।
1: यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्त्वपूर्ण हुन्छ होला।
0: शिक्षा मन्त्रालयले पनि दायित्व पुरा गर्नुपर्ने कुराकानीसँगै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद, संवाद श्रृङ्खला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
4: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। इन्टर्न र आवासीय चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। चिकित्सकहरूलाई दैनिक 24 घण्टासम्म ड्युटीमा खटाइने, सातामा एक दिन पनि बिदा नदिने गरिएको उनीहरूले बताएका छन्। यस्तो अभ्यासले श्रम ऐन मात्र होइन मानव अधिकारको समेत उल्लङ्घन भएको उनीहरूको दावी छ। उहाँहरूको माग कतिको जायज छ? स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ।
1: विभागीय मन्त्रालय चिकित्सकहरूको, स्वास्थ्य कर्मीहरूको, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भएको हुनाले हामीले पनि आवश्यक सहजीकरण, त्यसमा थप अरू विषयहरू बुझ्ने विषयहरू चाहिँ हामीले पनि गर्छौँ। तर अहिलेको तत्कालको मैले ठ्याक्कै भन्न सक्ने अवस्था चाहिँ रहेन।
6: पटक पटक यो मागहरू उठाउने अनि आन्दोलन गर्ने गरिरहनु भएको छ, होइन? यो विषय मन्त्रालयलाई पनि जानकारी छ। त्यो हिसाबले पनि उहाँहरूको माग सम्बोधन गर्नका लागि चाहिँ के कुराको समस्या हुने हो? यहाँहरूले अन्य सरकारवाला निकायसँग छलफल गर्नु भएको छैन?
1: होइन, यो अध्ययनरत चिकित्सकहरूको, अध्ययनरत विद्यार्थीहरूको भनौँ न, अध्ययनरत विद्यार्थीहरूसँग जोडिएको विषय भएको हुनाले अब यो विशेष रूपमा इन्टर्न र रेजिडेन्टसँग बढी जोडिएको विषय भए हुनाले यसमा शिक्षा मन्त्रालय बढी प्रत्यक्ष जोडिने विषय भयो। थप अब स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायमा पनि अध्ययन अध्यापन हुने भए हुनाले त्यसमा पनि हामीले थप समन्वय गर्छौँ।
6: पछिल्लो समय फेरि उहाँहरू आन्दोलनमा अगाडि बढ्ने भन्ने पनि छ, र त्यो आन्दोलन गर्दै गर्दाखेरि पटक पटक आवश्यक चिकित्सकहरू आन्दोलनमा रहँदा स्वास्थ्य क्षेत्रमा पनि समस्याहरू पर्न सक्ला, नागरिकले स्वास्थ्य सेवा पाउने विषयमा, त्यो विषयमा त मन्त्रालयले पनि एउटा खालको गम्भीरता त देखाउनु पर्ला नि?
1: होइन, त्यो त देखाउँछ स्वास्थ्य मन्त्रालयले, त्यो गम्भीरता नदेखाउने भन्ने विषय भएन। त्यसमा त्यो पनि अध्ययन गरेर भोलि सेवामा आउँदा अथवा परिषदमा दर्ता भएपछि सेवा प्रवाहको विषयहरू स्वास्थ्य मन्त्रालयसँग जोडिने विषय हुन्छ। उहाँहरूलाई अहिले त्यसमा अलि उत्प्रेरित गरेर व्यवस्थित गर्न नसकिएन भने भोलि सेवा पाउने कुरामा त चुनौती हुन्छ।
6: मन्त्रालयले पनि उहाँहरूसँग चाहिँ उहाँहरूका मागलाई सम्बोधन गराउने विषयमा सहकार्य गर्नुपर्ने या त त्यसको चाहिँ वकालत गरिदिनुपर्ने अवस्था चाहिँ हो। त्यो हिसाबले पनि पहिला भएका सहमति कार्यान्वयन नहुनुका पछाडि के देख्नुहुन्छ यहाँले चाहिँ?
1: अहिले पहिला विगतमा के भयो भन्ने भन्दा पनि अब अहिलेको इस्युलाई लिएर हामीले थप त्यसमा के गर्ने भन्ने हुन्छ। विगतमा भएको अब स्वास्थ्य मन्त्रालयको विगतका कागजातहरू हामीसँग केही पनि छैनन्। सबै कुरा जलेर हामी नै अब भनौँ न जुन अफिसमा काम गरेका छौँ त्यहाँबाट अन्त सरेर काम गरिरहनु परेको, अस्थायी रूपमा गरिरहनु भएको अवस्था छ। हामीसँग विगतका सहमति अथवा कागजातहरू भएर अथवा त्यसको फलोअप हुँदाखेरि हामी यसरी भन्न सक्ने अवस्था रहन्थ्यो होला। मैले विगतसँग जोडेर अहिले ठ्याक्कै यस्तै भनेर भन्न सक्ने अवस्था भएन। अहिलेको सन्दर्भमा कसरी सहजीकरण गर्न सकिन्छ, के गर्न सकिन्छ भने विशेष रूपमा उहाँहरूलाई दिनुपर्ने पैसाको माग भन्ने जस्तो लाग्छ र कामको श्रम ऐन अनुसारको कामको विषयहरू भनेर सार्वजनिक रूपमा आइरहेका विषयवस्तुहरू देखिन्छन्। यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्त्वपूर्ण हुन्छ होला।
6: मन्त्रालयले चाहिँ उहाँहरूका माग सम्बोधन गराउनका लागि कसरी भूमिका खेल्न सक्छ?
1: मन्त्रालयले अब स्वास्थ्य कर्मीको विषय भएको हुनाले स्वास्थ्य कर्मीका जायज मागहरू जायज विषयवस्तुहरूका सन्दर्भमा सुनिदिने त्यसलाई सहजीकरण गरिदिने सरकारका तर्फबाट सम्बन्धित निकायहरूसँग के गरी गर्न सकिन्छ भन्ने कुराहरूमा नै पहल गर्ने कुराहरू रहन्छ। उहाँहरूले भन्नुभएको जस्तो विषयवस्तु ठ्याक्कै छ कि छैन अथवा भए कस्तो अवस्थासम्म छ भन्ने कुराहरूको जानकारी लिएर प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा जानकारी लिएर सम्बन्धित निकायहरूसँग समन्वय गर्ने त्यसको कार्यान्वयनमा आइपरेका अप्ठ्याराहरूका केही त्यस्ता कानुनी सहजता गर्न सकिन्छ भने त्यसमा सहजीकरण गर्ने भूमिका स्वास्थ्य मन्त्रालयको रहन सक्छ।
0: अब बाँकी खबर। नेकपा एमालेका दोस्रो तहका नेताहरूले पार्टीलाई पुनर्गठन गर्नुपर्ने माग राखेका छन्। एमाले अध्यक्ष केपी ओलीले हिजो बेलुका आफ्नो निवास गुण्डुमा बागमती प्रदेशका नेताहरूलाई बोलाएर गरेको छलफलपछि उनीहरूले यस्तो कुरा बताएका हुन्। पार्टीभित्रैबाट पार्टी फुटाउन सक्ने भन्ने सङ्केत अध्यक्षबाट नै आइसकेकोले यसलाई लुकाउनु पर्दैन नेताहरूले बताएका छन्। पार्टीभित्र बढिरहेको असन्तुष्टिलाई सम्बोधन गर्नको लागि आफूहरूले प्रयत्न गरे पनि पार्टी फुटाउने आरोप आएकाले आफूहरूले त्यसतर्फ कुनै भन्नुपर्ने अवस्था नरहेको नेताहरूले बताएका हुन्। ओलीसँगको भेटमा सहभागी बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले पार्टी कमजोर बनाउने गतिविधि भइरहेको बताएको जानकारी दिनुभयो। विधि पद्धतिमा म नेतृत्वमा आएको हो, विधि पद्धतिबाटै नेतृत्व छाडिन्छ, केपी शर्मा ओलीले बताउनु भएको छ। अहिले भइरहेका गतिविधि पार्टी कमजोर बनाउन भएका छन्। उहाँलाई उद्धृत गर्दै पार्टी कमजोर बनाउने गतिविधिमा कसै पनि लाग्नु हुँदैन उहाँले बताउनुभयो। ओलीलाई भेट्न काठमाडौँ, ललितपुर, भक्तपुर बाहेकका जिल्ला इन्चार्ज, जिल्ला अध्यक्ष र सचिवहरू गुण्डु पुगेका थिए। यसअघि नेतृत्व परिवर्तनको माग गर्नेमाथि कारवाही गर्ने चेतावनी दिएपछि असन्तुष्टि झन चुलिँदै गएको छ। जेठ 20 काठमाडौँमा भएको कार्यशालामा नेतृत्व पुनर्गठनको बारेमा नेताहरूले आवाज उठाएका थिए। नेतृत्व पुनर्गठनका लागि उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, रघुपन्त, पृथ्वी सुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल, उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूले छलफल सुरु गरिरहेका छन् र तयारी पनि गरेका छन्। फागुनको प्रतिनिधि सभा निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुको कारण ओलीको एकल निर्णय गर्ने कार्यशैली रहेको महासचिव र उपाध्यक्षहरूले निष्कर्ष निकालेका छन्। चुनाव लगत्तै महासचिव पोखरेलले पार्टी र नेतृत्व पुनर्गठन आवश्यक रहेको भन्दै अध्यक्ष ओलीलाई सम्मानपूर्वक नेतृत्व छाड्दा राम्रो हुने सुझाव दिँदै आउनु भएको थियो नेता तथा कार्यकर्ताहरूले बताएका छन्। तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद
7: कुनै कारण नभइकन समाएर लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन, अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन।
0: सुरक्षा निकायदेखि कानुन निकायसम्म सबैले बुझ्नुपर्ने सरकारसँग समुदायको अपेक्षा ठुलो, हाम्रो पालो बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाडी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृङ्खला हाम्रो पालो।
9: नमस्कार, म सुशीला। संवाद श्रृङ्खला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 306 खण्डमा छौँ। नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, परिवार तथा सामाजिक जीवनमा बहिष्कार र भेदभावको अझै पनि सामना गर्नुपरेको छ। समाजले उहाँहरूको अस्तित्वमाथि नै प्रश्न गर्ने क्रम जारी रहेकाले धेरै व्यक्तिहरू आफ्नो लैंगिक पहिचान खुलाउन हिचकिचाउँछन्, जसले उनीहरूको मानसिक स्वास्थ्य, सुरक्षा र अवसरमा नकारात्मक प्रभाव पार्न सक्छ। आजको हाम्रो पालोमा हामी यस समुदायले अझै पनि कस्ता विभेद भोगिरहेका छन् उहाँहरूको अनुभव उहाँहरूको आवाजमा नै प्रस्तुत गर्दैछौँ।
7: नमस्ते, मेरो नाम चाहिँ रुबिना तामाङ हो अनि म आफूलाई एउटा तेस्रो लिङ्ग महिला भन्न रुचाउँछु। मेरो समुदायमा चाहिँ हिंसाको रूपहरू चाहिँ अब स्वरूपहरू चाहिँ दिनानुदिन बढी नै रहेको छ। हाम्रो समुदायको ट्रान्समेन साथी जुन चाहिँ जन्मिँदाखेरि एउटा बालिका भएर जन्मिनु भयो र हुर्किँदै बढ्दै जाने क्रममा चाहिँ अब आफू एउटा पुरुष हो, आफूमा पुरुषको स्वभावहरू छ र ऊ अट्र्याक्सनको हिसाबले मेन्टल्ली, फिजिकल्ली, इमोसनल्ली चाहिँ एउटा महिलासँग अट्र्याक्सन हुने क्याटेगोरी हुन्छ, उहाँलाई चाहिँ ट्रान्समेन भन्छ। उहाँलाई चाहिँ आफ्नो फ्यामिलीले नै त्यो अब बिहेको फोर्स गर्दाखेरि चाहिँ अब छोरा मान्छेसँग विवाह त उहाँले गर्न सक्नुहुन्न नि त। त्यो केसमा चाहिँ म बिहे गर्न सक्दिनँ, मैले विवाह गरेँ भने म महिलासँग नै विवाह गर्छु भन्ने केसमा चाहिँ परिवारले चाहिँ यो पुरुषसँग शारीरिक सम्पर्क नभएको हुनाले चाहिँ यसले विवाह नगर्ने भनेको होला भनेर चाहिँ परिवारले चाहिँ पुरुष पक्षलाई चाहिँ जबरजस्तीकरणी गर्न लगाइएको केस छ कि। त्यो चाहिँ अब हिंसाको पनि एकदमै चरम सीमा नै हो नि त। त्यो एकदमै हिंसा, त्यो परिवार कस्तो भन्ने कुरा पनि हुन्छ कि। हाम्रो समुदायमा चाहिँ एकदमै त्यो हिंसाको फरक फरक प्रकारहरू छन्। जस्तै तेस्रो लिङ्गी महिलाहरू जुन चाहिँ जन्मिँदाखेरि एउटा बालक भएर जन्मिनु भयो र पछि आफू हुर्किँदै बढ्दै जाने क्रममा चाहिँ फिजिकल्ली, इमोसनली, मेन्टल्ली आफू चाहिँ एउटा छोरी मान्छे जस्तो फिल हुने, अब छोरी नै मान्छे हो भनेर आफ्नो पहिचान चाहिँ छोरी मान्छेको गेटअपमा हिँड्ने कति धेरै साथीहरू चाहिँ अब यौन पेसामा पनि आबद्ध हुनुहुन्छ, जुन चाहिँ अब एउटा बाध्यता भयो होइन। अब सरकारले हामीलाई कुनै पनि रोजगारीको व्यवस्था गरिदिएको छैन अझै पनि, त्यो खण्डमा बाध्यतावश यौन पेसा अप्नाउनु पर्ने अवस्थाहरू छ हाम्रो साथीहरूलाई। अनि त्यसरी जाँदाखेरि एउटा पुलिसहरूबाट पनि एकदम हिंसा भोग्नुपर्ने एउटा हाम्रो समुदायको साथीहरूलाई चाहिँ यिनीहरूलाई जे गर्दा पनि हुन्छ, यिनीहरूलाई एउटा कानुन यिनीहरूको लागि बनेको छैन, जे गर्दा पनि हुन्छ भन्ने हिसाबले सोच्ने कि एउटा कति साथी ले सुनाउनु पनि हुन्छ कि समाएर जबरजस्ती अब कुनै कारण नभइकन समाएर लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन, अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन, तिम्रो चाहिँ के छ, तिम्रो जन्मिँदाखेरि के लिएर आएको छ भनेर चाहिँ लट्ठीहरूले घोज्ने, जबरजस्ती कुट्ने, निलडाम बनाउने, त्यस्तो चरम सीमा नै छ कि त्यो हिंसाको।
10: यहाँहरूलाई चाहिँ हिंसामा पर नपरोस् भनेर राज्यको तर्फबाट सुरक्षाको प्रत्याभूति त्यस्तो केही अहिलेसम्म पाउनु भएको छ?
7: राज्यबाट त सुरक्षा यस्तो केही पनि मलाई अझैसम्म थाहा छैन।
11: म जन्मिँदाखेरि चाहिँ अस्पेसल योनाङ्ग लिएर जन्मेको थिएँ। मेरो घरमा, मेरो समाजमा, मेरो सोसाइटीले बुझेको कुरा एउटा र म मेरो चाहिँ यो फिजिकल कुराहरू चाहिँ फरक थियो। सोसाइटीले चाहिँ क्रिएट गरेको जुन मापदण्ड छ नि त्योभन्दा बाहिर परेकोले चाहिँ अब म के हो त होइन। कुनै पनि ठाउँमा हामीले पढ्दाखेरि पनि महिला पुरुष र तेस्रो लिङ्गी भनेर पढ्ने गरेका थियौँ। अनि कुनै पनि ठाउँमा चाहिँ अब बोल्दै जाँदाखेरि चाहिँ अब कहाँ छ त आफ्नो पहिचान त खोज्नुपर्ने हुन्छ नि त। अनि त्यसमा चाहिँ के हो त इन्टरसेक्स
10: हो भनेर
11: म के हो भन्ने कुरा नै अन्यल भयो कि।
10: कति समयसम्म त्यस्तो अन्यल रह्यो हजुर?
11: म लगभग 21 वर्षको थिएँ त्यति बेला चाहिँ आफू इन्टरसेक्स हो भन्ने कुरा चाहिँ क्लियरिटी।
10: 21 वर्ष लाग्यो आफूले आफूलाई चिन्नलाई। त्यो 21 वर्षको समयमा चाहिँ तपाईँले के भोग्नु पर्यो?
11: अब मलाई चाहिँ अब मेरो घरमा चाहिँ दुईवटा दिदीहरू हुनुहुन्थ्यो। त्यसपछि चाहिँ अब घरको मान्छेलाई चाहिँ अब हुन्छ नि त छोरा भइदियो भने बुढेसकालमा चाहिँ सहारा बन्छ भन्ने कुरा हुन्छ नि त। अनि छोरा भइसकेपछि चाहिँ
10: अब छोराकै नाम राखियो।
11: हजुर, छोराकै
10: नाम गर्दा छोरा नै,
11: हजुर छोरा नै भनेर हुर्काउनु भयो। एउटा सर्टेन एजमा आउँदाखेरि चाहिँ अब किशोरावस्था भनौँ न, किशोरावस्थामा आउँदाखेरि चाहिँ जस्तरी छोरा भइसकेपछि दारिजुङ आउनुपर्छ, स्वर धोत्रो हुनुपर्छ भन्ने कुरा चाहिँ त्यो कुराभन्दा म बाहिर परेँ। जस्तरी अब छोरा भनेर हुर्काउनु भयो, मेरो वृष्ट डेभलप भयो अनि त्यसपछि चाहिँ स्वर धुत्रो भएन दारीजुङ्गा आएन मैले चाहिँ बिरेष्टहरू बाँधेर यताउता हिँड्ने गर्थेँ गर्मीको बेलामा पनि मैले त्यो लुकाएर बस्थेँ अनि मैले पढ्दै जाँदाखेरि पनि अब साथीहरूबाट पनि विभेद होइन विभिन्न उपनामहरू अब म यस्तो किन अरू जस्तो पाइरहेको छैन म मात्र यस्तो विशेषता लिएर जन्मेको हो कि मैले किन बाँचिराख्नुपर्छ भन्ने सोचाइ आएर चाहिँ मैले सुसाइड गर्ने प्रयास पनि गरेको थिएँ अनि त्यसपछि चाहिँ अब टिचरहरूबाट पनि बुलिङ भयो होइन
12: जब आफूले आफूलाई पहिचान गरेर स्वीकारेर अघि बढ्यो त्यसपछि के सहज भयो
11: त्यसपछि चाहिँ मैले धेरै अवसरहरू पनि पाएँ मैले काठमाडौँ आएर अरू साथीहरूको पनि अनुभव पाएँ अनि उहाँहरूको लागि जसको चाहिँ अहिलेसम्म पनि अवेरनेस नै छैन नि त उहाँहरूको लागि चाहिँ जसरी हाम्रै लागि भनौँ न अन्तलिङ्गी व्यक्तिहरूको लागि काम गर्न पाउँदाखेरि एकदम गर्वित गर्छु किनकि कुनै पनि ठाउँमा जाँदाखेरि यो काम चाहिँ गर्नुपर्छ अवेरनेस नै छैन त्यही भएर चाहिँ यो धेरै कुराहरू चाहिँ ल्याकिङ भइराखेको छ भन्ने कुरा चाहिँ गरिदिनुहुन्छ हामीले प्रोग्राम गर्दै जाँदाखेरि त्यही भएर चाहिँ आफूलाई गर्वित फिल चाहिँ गर्छु जे छु त्यसैमा स्वीकार छु भन्ने चाहिँ भावना छ अहिले चाहिँ
12: जसले आफूलाई स्वीकार गर्न कठिन भइरहेको छ बाहिर आउनलाई पहिचान सहित बाहिर आउनलाई गाह्रो भइरहेको छ उहाँलाई तपाईँको सुझाव तपाईँको सल्लाह चाहिँ के छ
11: त्यसमा चाहिँ मलाई के भन्न चाहन्छु भनेपछि इन्टरसेक्स व्यक्तिहरू चाहिँ जो हुनुहुन्छ हाम्रो सोसाइटली रूपमा चाहिँ एउटा कुरा गरिराखेको छ नि त जसरी अब महिला र पुरुषभन्दा बाहेक विशेषता लिएर जन्मेको व्यक्तिहरू चाहिँ उहाँहरूलाई चाहिँ इन्टरसेक्स भनिन्छ इन्टरसेक्स त्यसपछि म एक्लै हो भन्ने इन्टरसेक्सलाई जोलाई चाहिँ लागिराखेको छ त्यो तपाईँहरू एक्लै हुनुहुन्न हामीहरू साथमा छौँ हामी पनि तपाईँहरूकै साथमा छ तपाईँहरूकै कामको लागि चाहिँ अगाडि बढिराखेको छौँ होइन हामी पनि अरू सरह चाहिँ हामीले काम गर्न सक्छौँ हामी अलग होइनौँ हामी त्यही सोसाइटीभन्दा समाजले बनाएको एउटा डिफिनेसनमा मात्र नपरेको हो तर उहाँ हामीले चाहिँ सोसाइटीमा चाहिँ मिलेरै काम गर्नुको छ पहिचान छ अस्तित्व छ
9: यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै पनि प्रश्न जिज्ञासा गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला आगामी हप्ता प्रश्नको उत्तर खोजौला साझा खबरमा हाम्रो पालो आजलाई यति अब तपाईँको पालो
0: नेपालको अलैँचीको निर्यात चालु आर्थिक वर्षमा 72% बढेको छ पछिल्लो एक महिनामा देशभर मौसमी विपदका घटनामा 20.5% वृद्धि भए पनि मानवीय क्षति भने घटेको छ परराष्ट्र मन्त्री शिशिर खनालले प्रवासमा रहेका नेपालीहरूको ज्ञान सिप र क्षमतालाई नेपालको आर्थिक समृद्धिको लागि प्रयोग गर्ने बताउनु भएको छ बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिकाको लामपाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएको छ लेबनानको दक्षिणी बेरुतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता बिथोल्ने आङ्कलन गरिएको छ र फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ अनि नेदरल्यान्ड्स र जापान खेल्दैछन् अवस्था आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असार 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार शुभरात्री
13: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि

0: नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
2: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
6: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
2: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
11: सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भन्या?
12: या जे सुके होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन के अरे?
11: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्या हो कि? यो कुरो बुझ्नुहोस् न।
12: ए हो त नि है, सही कुरा गर्यो तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
11: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुने किन उठ्या?
12: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि, हिँड तिमी पनि।
13: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट, नवलपुर।
14: ए बुझेल।

0: यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
1: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचैजनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
0: भयो दाइ।
2: गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
3: तेलको जर्किन बोक्दै कता हो दिदी?
4: सञ्जीवनी तेल मिल।
3: किन नि सञ्जीवनी तेल मिल नै?
4: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
3: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
2: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
5: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
2: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 नयाँ चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580 26445 र 98480 27445।

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
2: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या
1: हो
2: नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
4: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
4: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौँ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
6: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गरौँ।
5: ल ल, गएर तुरन्त बुक गरिहाल है।
7: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
8: बढ्दो गर्मीसँगै जङ्गलमा आगलागीका घटनाहरू हुन सक्छन्। वन जोगाउनु तपाईँ हाम्रै कर्तव्य हो, तसर्थ जङ्गलमा आगलागी भएको देख्न साथ आगो निभाउने जिम्मेवारी आफ्नै हो भन्ने सोचौँ। आगो निभाउन आफू पनि जाउँ र अरूलाई पनि खबर गरौँ।
9: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
10: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
12: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
11: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
13: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
14: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
15: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
16: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
14: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
17: सामुदायिक रेडियो विजय FM 101.6।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
1: सरकारी हस्पिटलमा नि गए अनि मलाई त यसरी खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त्यो कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यो सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो भने फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।

0: होइन, हामी सबैको एउटै रोजाइ, स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
1: अत्याधुनिक प्रविधिको मेसिनद्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्टाइएको, एकै

0: तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौँ,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौँ,
1: नियमित स्वास्थ्य परीक्षण गरौँ, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ,
0: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
3: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
2: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
3: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
4: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्तापूर्व।
5: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
6: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
7: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
5: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
8: सर्जरी सम्बन्धी सेवा,
5: हाड जोडी सम्बन्धी सेवा,
8: स्त्री तथा प्रसूति रोग सेवा,
5: बाल रोग सेवा,
8: न्युरो सर्जरी सेवा,
5: न्युरो साइकेट्रिक सेवा,
8: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
7: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
9: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
10: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनका लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
11: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
13: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
14: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
15: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
1: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।

0: FM 101.9 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: ए बाबु अँध्यारो छ

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
6: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
7: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्रि।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजय एफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजय एफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

0: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
6: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
7: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
7: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन, फोन 0564-94-373 र 4-94-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0056-13-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।

0: güzel efem eksen ilk kısım lafı.
1: मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
3: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी।
4: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
5: राम्रो जोडी छ, दुवै जना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
4: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
5: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
4: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
5: यो दाइजोको कुरा चाहिँ नगरौँ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
8: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
10: नरबहादुर मुक्मी मगर, अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट 3, ढोडेनी।
11: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
12: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गरौँ र।
11: ल ल, गएर तुरन्त बुक गरिहाल है।
13: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
7: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015014, मोबाइल 98612420437।
14: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
15: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
14: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
15: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
14: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
15: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
16: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
17: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
18: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
16: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
19: सर्जरी सम्बन्धी सेवा,
16: हाड जोडी सम्बन्धी सेवा,
19: स्त्री तथा प्रसूति रोग सेवा,
16: बाल रोग सेवा,
19: न्युरो सर्जरी सेवा,
16: न्युरो साइकेट्रिक सेवा,
19: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
18: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525514 र 525517।
17: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
0: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
20: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
21: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
22: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
23: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9855774503 र 9851184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: 7 बैंकले घटाए ब्याजदर। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको नेपाली युवा जो विश्वकपसँग जोडिए शीर्षकको शुभ समाचार।
1: रातो रङको आकर्षक कोकाकोला टी शर्ट लगाएका एक दारीवाल युवा अमेरिकाको टेक्सास राज्यको अर्लिङटन स्थित विशाल एटी एण्ड टी स्टेडियम भित्र व्यस्त देखिन्छन्। 2026 फिफा विश्वकपका लागि डलास स्टेडियम नाम दिएको उक्त रंगशालाभित्र उनका तस्विर र भिडियो पछिल्ला 3 सातादेखि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। विश्व फुटबलको सबैभन्दा ठूलो उत्सवसँग जोडिएकामा उनी नेपालीका लागि गर्व बनेका छन्। ती युवा हुन् 29 वर्षीय अश्विन राज पोखरेल। सन् 2018 अमेरिकामा बस्दै आएका पोखरेल विश्वकपमा कोका कोला लिड सुपरभाइजरका रूपमा डलास रंगशालामा कार्यरत छन्। विश्वकपका खेल हुने अमेरिका, मेक्सिको र क्यानाडाका 16 रंगशाला मध्ये सबैभन्दा धेरै खेल आयोजना गर्ने रंगशाला यही हो। फिफा विश्वकपको 23 संस्करण सह आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच शुक्रबार राति मेक्सिको सिटीमा भएको खेलबाट औपचारिक रूपमा शुरू भइसकेको छ। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको तयारीमा नेपाली जोडिएको यो पहिलो अवसर भने होइन। सन् 2022 कतार विश्वकपका लागि पूर्वाधार निर्माणमा हजारौं नेपाली श्रमिकले योगदान दिएका थिए।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: गरेको नयाँ मापदण्डका कारण 83 नेपाली उद्योग बन्द हुने भएका छन्। निर्यात अवरोधका कारण सोमबारदेखि इलामका 53 उद्योग बन्द गरिँदैछन् भने झापाका 30 चिया उद्योग र 4 असारदेखि बन्द गर्ने घोषणा गरिएको छ। निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाका 53 चिया उद्योगले सोमबारदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका हुन्। सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएसनका अनुसार भारतीय बजारमा पुगिसकेको 3 लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूमा थप 7 लाख किलोभन्दा बढी तयारी चिया मौजदात रहेको छ। चिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्नेछ। उद्योग बन्द लम्बिए हरियो चियापत्ती बोटमै हुर्किँदा किसान पनि सोझे मर्कामा पर्नेछन्। निर्यात रोकिएका कारण किसानलाई यसअघिकै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताएका छन्। एसोसिएसनका अध्यक्ष दिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन असम्भव बन्दै गएको बताएका छन्। किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयार पारिएको चिया बिक्री हुन सकेको छैन, गोदाम भरिएका छन्, किसानलाई भुक्तानी दिनुपर्ने भएकाले उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको छ उनले भनेका छन्। कसैले ठेक्का पूरा नगरीमा बाँकी काम बापतको रकम असुल गर्न सकिने कानून छ, तर उहाँहरूले सरकारी निकायले कहिले दावी नै नगरेपछि मध्यस्थले भराइदिन सक्दैनन् उनको भनाइ छ। मध्यस्थता व्यावसायिक र करार सम्बन्धी विवाद छिटो र छरितो रूपमा समाधान गर्ने वैकल्पिक संयन्त्र हो। नेपालमा यसको मुख्य कानूनी आधार मध्यस्थता ऐन 2055 हो। सार्वजनिक खरिद ऐन र नियमावलीले सरकारी निकाय र ठेकेदार बीच सम्झौता कार्यान्वयनका क्रममा विवाद उत्पन्न भएमा र आपसी सहमतिमा टुङ्गो नलागेमा त्यस्ता विवाद मध्यस्थकर्ता मार्फत समाधान गर्नुपर्ने व्यवस्था गरेका छन्। विवादको निरूपण छिटो हुने, निर्णय बाध्यकारी हुने, गोप्यता कायम रहने जस्ता कारण व्यावसायिक विवादहरूमा मध्यस्थता मार्फत खोजिने समाधान संसारभर नै एउटा वैकल्पिक संयन्त्रका रूपमा विकसित भएको उनले बताएका छन्।
1: प्रदेशमा सुशासन र उत्पादनमुखी बजेट आज शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। साथै प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याउँदैछन्। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी पूरा गरेका छन्। कुनै प्रदेशले गत वर्षको भन्दा आकार बढाएर, कुनैले घटाएर त कुनैले सोही हाराहारीमा बजेट बनाएका छन्। प्रदेश सरकारका अधिकारीहरूले नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिएको बताएका छन्। कोशी प्रदेशको बजेट तयारी अन्तिम चरणमा पुगेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष 2083-84 को बजेटको तयारी अन्तिम चरणमा पुगेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौलाले जानकारी दिए। उनका अनुसार कोशीको आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्ष 2082-83 को तुलनामा बढ्ने भएको छ। यता मधेस सरकारले चालू आर्थिक वर्ष 2082-83 को भन्दा करिब 6 अर्ब रूपियाँ घटाएर बजेट विनियोजन गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षमा मधेस सरकारले 48 अर्बको बजेट विनियोजन गरेको थियो। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 66 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। बजेट वक्तव्य मार्फत सरकारले गत वर्षको हाराहारीमा बजेट ल्याउने तयारी गरेको नेपाली कंग्रेसका प्रदेश सांसद रामकृष्ण चित्रकारले जानकारी दिए। त्यसै गरी गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट आकार केही बढाउने भएको छ। प्रदेशसभा बैठकमा अर्थमन्त्री जितबहादुर शेरचनले 33 अर्ब हाराहारीको बजेट पेश गर्ने तयारी गरेका छन्। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 भन्दा 5 अर्ब कम बजेट ल्याउने भएको छ। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 36 अर्ब भन्दा बढी बजेट ल्याउने तयारी गरेको छ। त्यसै गरी सुदूरपश्चिम सरकारले ल्याउने बजेट प्रत्येक वर्ष विवादमा पर्ने गरेको छ। आवश्यकताका आधारमा भन्दा पनि पहुँच तथा बिचौलियाको प्रभावका आधारमा बजेट बन्दै आएको छ। प्रत्येक वर्षको बजेट पहुँच र बिचौलियाबाट कमिशन खाएर बनेको भन्दै सड़कदेखि सदनसम्म चर्को आलोचना हुने गरेको छ। प्रदेशमा सुशासन र उत्पादनमुखी बजेट आज शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
0: बार्गेनिङमा संस्थापन इतर शीर्षकमा मध्याह्न दैनिकमा खबर छ। कांग्रेस संस्थापन इतर समूहले आइतबार विराटनगरमा कोशी प्रदेश स्तरीय एकता भेला आयोजना गरेर शक्ति प्रदर्शन गरेको छ। यसअघि यो समूहले काठमाडौँमा पटक पटक भेला गर्दै आएको थियो भने कडाली प्रदेशमा कार्यकर्ता भेला गरिसकेको छ। संस्थापन इतर समूहले गरेको आइतबारको प्रदेश स्तरीय कार्यक्रममा देउवा र कोइराला पक्षका शीर्ष नेताहरू जम्मा भएपछि संस्थापन पक्षलाई पार्टी मिलाउन थप दबाव सिर्जना भएको छ। विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व गगन थापामा आएपछि देउवा र कोइराला पक्ष मिलेर समानान्तर राजनीतिक गतिविधि गर्दै आएका छन्। सोही क्रममा कोशीमा भएको कार्यक्रममा शेखर कोइराला, सासाङ कोइराला, कृष्णप्रसाद सिटौला, बलबहादुर केसी, विजय गच्छेदार, एनपी साउत, मोहन बस्नेत, डाक्टर मिनेन्द्र रिजाल, मिन विश्वकर्मा, गुरू बराल, कुन्दन काफ्ले लगायत सहभागी रहेका थिए। महाधिवेशनमा सभापति लडेका कोइराला निकट नेताहरूले विशेष महाधिवेशन चाहेका थिएनन्। वर्तमान सभापति गगन थापालाई महामन्त्रीमा राखेर टीम बनाएका शेखरले 14 महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गर्दा 42% मत प्राप्त गरेका थिए। उनको टीमबाट महामन्त्री गगनसहित केही पदाधिकारी र केन्द्रीय सदस्य जितेर तत्कालीन संस्थापन अर्थात देउवा पक्षलाई काउन्टर दिँदै आएका थिए। तर विगत 2 वर्ष यता कोइराला समूहका गगन थापाले आफ्नै समूह बलियो बनाउँदै लगेको आरोप लागेको छ।
1: गुमेको साग फर्काउने एमालेको प्रयास, हिमालय टाइम्स खबर लेख्छ। फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावमा नराम्रो पराजय भोगेको परम्परागत दलमध्येको एक नेकपा एमाले आगामी स्थानीय प्रदेशसभा निर्वाचनसम्म मिशन जागरण चलाउने भएको छ। जागरण अभियान मार्फत पार्टीको पुरानो साग फर्काउने एमालेको रणनीति छ। एमाले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साग फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारी सहित मिशन जागरण अभियानको विस्तृत कार्ययोजना पठाएको हो। पार्टीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी सहित पठाइएको मिशन जागरणको अवधारणामा गत निर्वाचनको समीक्षा, पार्टीले हार बेहोर्नुका कारण कार्यकर्ता र जनताको पार्टीप्रति निराश हुनु आदि विस्तृत रूपमा केलाइएको छ। मुख्य गरी 2047 को निर्वाचनमा वाम गठबन्धनका कारण उत्साहित भएका जनता माओवादीसँगको पार्टी एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको पार्टीले पठाएको दस्तावेजमा उल्लेख छ। पार्टीले तयार गरेको मिशन जागरण अभियानको अवधारणामा भनिएको छ, 2047 को आम निर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट समेत निराश हुँदै क्रमशः वैकल्पिक शक्तितर्फ आकर्षित भएका हुन्। पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरू जनस्तरसम्म प्रचार गर्न नसक्दा त्यसको असर आम जनतासम्म पुगेको एमालेको दावी छ।
0: खरिद प्रक्रियाको सरलीकरण, राजनीतिक नियुक्ति खारेजी तथा संवैधानिक निकायमा पदाधिकारी सिफारिस लगायतका लागि जारी अध्यादेश संसदीय प्रक्रियामा अलपत्र परेका छन्। विभिन्न मितिमा जारी 8 अध्यादेश संसदको चालु अधिवेशनको पहिलो बैठकमा दुवै सदनमा पेश भए पनि स्वीकृतिको प्रक्रिया अघि बढेको छैन। अध्यादेश स्वीकृतिको प्रक्रिया नै अगाडि नबढेपछि प्रतिस्थापन कार्य पनि रोकिएको छ। आवश्यकता अनुसार नियमित विधेयककै रूपमा बाँकी प्रक्रिया अगाडि बढाउने तयारी सरकारले गरेको छ। वैशाख 17 गतेका लागि आह्वान संसद अधिवेशन स्थगन गरेर सरकारले अध्यादेश सिफारिस गरेको थियो। सिफारिस अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले क्रमशः जारी गर्नुभएको थियो। वैशाख 28 संसद अधिवेशनको पहिलो बैठकमा 8 अध्यादेश पेश भएका थिए।
1: राजस्वको ठूलो अंश ब्याज तिर्नमै खर्च अभियान राष्ट्रिय दैनिकमा खबर छापिएको छ। पछिल्लो समय वैदेशिक ऋणको जोचा भइरहँदा देशभित्रैबाट उठाइने ऋण आन्तरिक ऋणको बढ्दो बोझ जोखिमपूर्ण रहेको एक प्रतिवेदनले बताएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ र विश्व ब्याङ्कले संयुक्त रूपमा तयार पारेको ऋणको दिगोपना सम्बन्धी विवेचना प्रतिवेदनले नेपालको आन्तरिक ऋणको अवस्थालाई जोखिमको प्रारम्भिक संकेतका रूपमा चित्रण गरेको छ। उक्त प्रतिवेदनको विषय समेटिएको आईएमएफको हालै सार्वजनिक नेपाल सम्बन्धी प्रतिवेदनमा नेपालले वैदेशिक ऋणका क्षेत्रमा खासै ठूलो संकट बेहोर्न नपर्ने नपरे पनि आन्तरिक ऋणको भार भने अस्वाभाविक रूपमा चुलिएको बताइएको छ। विशेष गरी अल्पकालीन ट्रेजरी बिलहरूमाथिको अत्याधिक निर्भरता, घट्दो राजस्व र वैदेशिक अनुदानमा आएको संकुचनले नेपालले अहिले आफ्नो आन्तरिक ऋण तिर्न क्षेत्रीय र समान आर्थिक हैसियत भएका छिमेकी देशहरूको तुलनामा राष्ट्रिय राजस्वको निकै ठूलो अंश खर्च गरिरहेको छ। यसले देशको दीर्घकालीन स्थिरतामाथि गम्भीर प्रश्न खडा गरिदिएको प्रतिवेदनमा उल्लेख छ। नेपालको सार्वजनिक ऋणलाई कम जोखिम भएको मुलुकका रूपमा लिइने गरिए पनि पछिल्लो एक दशकमा आन्तरिक ऋणको संरचनामा डरलाग्दो परिवर्तन आएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2072-73 कुल गृहस्थ उत्पादन जीडीपीको तुलनामा 10.1% मात्र रहेको आन्तरिक ऋण आर्थिक वर्ष 2081-82 आइपुग्दा 24.4% पुगेको छ। 10 वर्षको अवधिमा आन्तरिक ऋणको अनुपात दोब्बर भन्दा बढ़ीले बढ़नुमा कोविड-19 पछिको आर्थिक पुनरुत्थान, सुस्त राजस्व संकलन र पुँजीगत खर्च धान्न लिइएको ऋण मुख्य कारण देखाइएको छ।
0: एसिया र युरोपसँग जोड्ने रेलमार्ग योजना सुस्त शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। नेपालले ट्रान्स एसियन रेलवे नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको 2 दशक बित्न लागेको छ। द्रुत रेलमार्गको सपना देख्न थालिएको छ, तर एसिया युरोपसम्मको रेलयात्रा पहुँचको परिकल्पना गरिएको रेलमार्ग आयोजनाको काम सुस्त छ। नेपालमा अहिलेसम्म जनकपुर, जयनगर र रक्सोल सिर्सियामा मात्र सीमित रेल सञ्चालनमा छ। ट्रान्स एसियन रेलवे नेटवर्क एसिया र युरोपका विभिन्न मुलुकलाई जोड्ने र व्यापार सहायतालाई सहज बनाउने लक्ष्यसहित अगाडि सारिएको प्रस्तावित रेल सञ्चाल हो। संयुक्त राष्ट्रसंघको युनाइटेड नेसन इकोनोमिक एण्ड सोसल कमिशन फर द एसिया एण्ड द प्यासिफिकले 2063 कार्तिक 24 गते दक्षिण कोरियाको बुसानामा आयोजना गरेको सम्मेलनमा नेपालले ट्रान्स एसियन रेलवे नेटवर्कको सदस्यता प्राप्त गरेको थियो। नेपालले सो सदस्यता प्राप्त गरेको छ वर्षपछि 2068 फागुन 23 गतेमा व्यवस्थापिका संसदले अनुमोदन गरेको थियो। त्यसपछि ट्रान्स एसियन रेलवेसँग जोड्न मिसिङ लिङ्कका रूपमा समेत मेची महाकाली रेलमार्ग निर्माणको अवधारणा ल्याई सन् 2009 सम्भाव्यता अध्ययन शुरू गरिएको थियो। ट्रान्स एसियन रेलवे नेटवर्क एसिया र युरोपलाई जोड्ने गरी प्रस्तावित एक विशाल रेल सञ्जाल हो। संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक आयोगको पहलमा अगाडि सारिएको यस परियोजनाको मुख्य लक्ष्य